0: चेतावनी दिए। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सड़क खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने चेतावनी दिएका थिए। जो यो पोलवाला हो नि, बिजुलीको पोल, त्यो कन्ट्राक्टर ठेकेदारलाई जहाँ छ खोजेर ल्याउनु, उसलाई पनि यही राख्नु, घर पठाउने होइन, फेरि काम गरेन भने खुट्टा भाँचिदिनु मतलब भएन। मन्त्री लम्सालले भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मन्त्री लम्सालको यो भनाईलाई लिएर संसदीय पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा सांसदहरूले चर्को आपत्ति जनाए। सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन विषयमा छलफलका लागि राखिएको बैठकमा मन्त्री लम्साल भने अनुपस्थित रहे। त्यसो त निर्माण व्यवसायका बारेमा उनको यस्तो रवैया यो पहिलो भने होइन। लम्सालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समाले यता सरकार र निर्माण व्यवसाय बीचको सम्बन्धमा असहजता आएको प्रश्न देखिन्छ। पूर्वाधार आयोजनाहरूमा ढिलाइ भएको आरोपमा निर्माण व्यवसायहरूलाई प्रहरी नै पठाएर मन्त्रालयमा उपस्थित गराउने र हप्काउने कार्यले दुवै पक्षबीच चिसोपन बढ़दै आएको छ। मन्त्रालयमा निर्माण व्यवसाय संघको अन्तर्क्रियामा समेत लम्सालको प्रस्तुति आक्रामक हुने गरेको निर्माण व्यवसायहरू बताउँछन्। सुधारको आशा, त्रासको अनुभूति आजको आर्थिक अभियानमा खबर छ।
1: सरकारले जेएनजी आन्दोलनका क्रममा क्षति भएका संघतर्फका भौतिक संरचनाको पुनर्निर्माणका लागि 6 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि उक्त रकम विनियोजन गरिएको हो। कतै त्यस्ता संरचना पुनर्निर्माण गर्न थालिएको छ भने कतै बल्ल सुरसार कस्निँदैछ। विनियोजित रकमबाट आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ। जेएनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा समिति गठन गरिएको थियो।
0: नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ़दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1,53,47,00,00,000 रूपियाँ थपिएको छ।
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अगाडि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बक्यौता रकम बुझाउन सूचना जारी गरेको हो। लिमिटेडका अनुसार औद्योगिक क्षेत्रभित्र उद्योग संचालनका लागि उपलब्ध गराइएको जग्गा, भवन, विद्युत, पानी लगायत सेवा बापत नियमित बुझाउनु पर्ने महसुस लामो समयदेखि नतिर्दा बक्यौता बढ़ेको हो।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि पनि आफ्नो पदाधिकारी रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाइएको जनाएको छ। विदेशमा पीआर लिएर बसेका 2 कर्मचारीलाई कार्यवाही सिफारिश गरिएको छ भने अन्यको खोजी पनि भइरहेको मन्त्रालयले जनाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक भएकाले ढुक्क भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा बुधबार राजधानीमा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानी मैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयक छलफलमा सहभागी भई उहाँले निजी क्षेत्रलाई उत्साहित भएर काम गर्न आग्रह गर्नुभएको हो।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनाव अघि नै स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने तयारी थालेको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल 31 बैशाख 2084 पूरा हुँदैछ। त्यस अनुसार निर्वाचन हुनलाई एक वर्ष पनि बाँकी छैन। स्थानीय सरकार संचालन ऐन 2074 निर्वाचन हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको संख्या र सीमाना हेरफेर गर्न पाइने व्यवस्था छ।
1: व्यापारजन्य सम्पत्ति शुद्धिकरणका घटना बढ़नु चिन्ताको विषय रहेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। आफ्नै मातहतमा रहेको फाइनान्सियल इन्टेलिजेन्स युनिट एफआईयू र अन्तर सरकारी निकाय फाइनान्सियल एक्सन टास्क फोर्स एटीएफ ले गरेको एक अध्ययनको नतिजालाई उद्धृत गर्दै राष्ट्र बैंकले नेपालमा यस्ता प्रकृतिका वित्तीय अपराधको जोखिम बढ़दो रहेको बताएको छ। विशेष गरी नेपालमा सीमापार व्यापारमा हुने सम्पत्ति शुद्धिकरणका घटनाहरू बढ़दै गएको र आयात निर्यात प्रक्रियाका विधिगत व्यवस्थाको दुरूपयोग गर्दै कतिपयले अवैध वित्तीय कारोबार सञ्चालन गरिरहेको आशंका गरिएको छ।
0: पाँच थरको फिदिम नगरपालिका वड़ा नम्बर दुईमा बाँदरको आतंक बढ़दै गएको भन्दै स्थानीय वड़ा कार्यालय समक्ष समस्या समाधानको स्थानीय बासिन्दाले माग गरेका छन्। वड़ा नम्बर दुईका नागरिकले सामूहिक रूपमा हस्ताक्षर गरेर वड़ा अध्यक्षलाई सम्बोधन गर्दै विभिन्न स्थानबाट आउने 200 भन्दा बढ़ी बाँदरले खेतीपातीमा ठूलो क्षति पुर्याउने गरेकाले नियन्त्रणको योजना ल्याउन माग गरेका हुन्।
1: निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लगानीकर्ताको मनोबल बढ़ाउने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि लगानी मैत्री वातावरण र समसामयिक आर्थिक विषय सम्बन्धी छलफल कार्यक्रममा उनीहरूले नीतिगत स्थिरता लगानी सुरक्षा तथा व्यवसाय मैत्री वातावरणको अभावले लगानीकर्तामा निराशा बढ़ेको बताएका हुन्।
0: धनकुटाका किसानहरूले लगाएको मकै खेतीमा अमेरिकन फौजी किराले प्रकोप फैलिएपछि नष्ट भएको छन् र पछिल्लो केही समयमा मकै बाली लगायतका हरियो बालीमा फौजी किराको प्रकोप दिनानुदिन बढ़दै गएका कारण बालीमा क्षति पुर्याएपछि धनकुटाका किसान चिन्तित भएका हुन्। अमेरिकी फौजी किरा करिब 7 वर्ष अघि अमेरिका अफ्रिका र भारत हुँदै नेपाल आइपुगेको बताइन्छ। नेपालको तराई र पहाड़ी क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेको बताइन्छ। फौजी किराले धनकुटामा वर्षेनी मकै बाली लगायतका हरियो बालीमा असर गर्दै आइरहेको छ।
1: विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका विवादास्पद व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीशहरू सुदर्शन देव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि बुधबार थुनामा पठाउने आदेश दिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाल लगायत विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको थियो।
0: अब शेयर सम्बन्धी खबर। बुधबार नेप्से स्थिर बनेको छ। अघिल्लो दिन 2705.45 बिन्दुमा बन्द भएको नेप्से बुधबार पनि 2705.53 बिन्दुमा बन्द भएको हो। यो दिन नेप्से परिसूचकमा 0.08 अंकको वृद्धि देखिएको छ। पछिल्ला दुई दिनको कारोबारलाई हेर्दा नेप्से 2700 बिन्दु तल जान नसकेको देखिन्छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। अस्थिर राजनैतिक वातावरण, आर्थिक संकट र सशस्त्र समूहलाई नियन्त्रण गर्न असफल हुँदा पछिल्लो समय पाकिस्तानको अन्तर्राष्ट्रिय छवि धुमिलिँदै गएको थियो। गत वर्ष भारतसँगको सैन्य तनावका क्रममा पश्चिमा संचार माध्यमहरूले पाकिस्तानलाई अस्थिरता बढ़ाउने कारकका रूपमा चित्रण गरेका थिए। भारतसँग मात्र होइन, अर्को छिमेकी अफगानिस्तानसँग पनि पाकिस्तानको सम्बन्ध कटुतापूर्ण रहँदै आइरहेको छ। गत 21 फेब्रुअरीदेखि शुरू भएको सीमावर्ती सैन्य तनाव अझै पूर्ण रूपमा टुंगिएको छैन।
1: पापिन, थिएरी अनरी र ओलिभर जिरुड जस्ता विश्व प्रसिद्ध स्ट्राइकरहरू जन्माएको फ्रान्सेली फुटबल इतिहासमा अब एउटा नयाँ र सबैभन्दा सुनौलो अध्याय थपिएको छ। जारी विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगल विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै क्विलियन एम्बाप्पे गोल गर्ने मामिलामा फ्रान्सका पुराना सबै दिग्गजहरूलाई पछाडि पार्दै शिखरमा पुगेका छन्। रियल मड्रिडका विस्फोटक फरवार्डले मात्र 27 वर्षको उमेरमा देशका लागि आफ्नो 58 गोल पूरा गर्दै ओलिभर जिरूडको कीर्तिमानलाई इतिहासको पानामा सीमित राखिदिएका हुन्।
0: अब विचार विश्लेषणको पालो आजको कान्तिपुर दैनिकमा लोकतन्त्रमा प्रक्रिया पनि खोजिन्छ नतिजा मात्र होइन शीर्षकमा सुशान्त तिवारी नेपालीले लेख्नु भएको छ। अदालत संसद सार्वजनिक सुनवाई प्रेस प्रतिपक्ष यी सबैले राज्यलाई केही सुस्थता बनाउँछन् तर यी सुस्थता लोकतन्त्रको सुरक्षा हो र लोकतन्त्र जाना जानी सुस्थ बनाइएको प्रणाली हो ताकि सरकारको शक्ति असीमित नहोस्। तसर्थ लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति नतिजा होइन वैधता हो। त्यो वैधता चुनाव जितेर मात्रै आउँदैन। यो एक निरन्तर प्रक्रिया हो। यो नागरिकको सम्मान गरेर आउँछ, आलोचना सुनेर आउँछ, संसदलाई सम्मान गरेर आउँछ, विधि र प्रक्रियालाई मानेर आउँछ। किनकि अन्तत इतिहासले शहरको सौन्दर्यकरण मात्रै सम्झिँदैन, इतिहासले यो पनि सम्झिन्छ कि शहरलाई सुन्दर बनाउँदै गर्दा राज्यले आफ्ना नागरिकसँग कस्तो व्यवहार गर्यो। आजको कान्तिपुर दैनिकमा लोकतन्त्रमा प्रक्रिया पनि खोजिन्छ नतिजा मात्रै होइन शीर्षकमा छापिएको छ।
1: पूर्वाधार मन्त्रीका पक्षमा शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। राज्यले ठेक्का बापतको रकम विनियोजन गरिसकेको छ र ठेकेदारले ठेक्का पारेको पनि वर्षौं भइसकेको अवस्थामा काम किन नभएको भनी निश्चय नै प्रश्न उठ्छ। आम नेपालीले मुलुकको एक भागबाट अर्को भागमा जान प्रयोग गर्ने राजमार्गमै यति विधि हेलचेक्राई हुनु क्षम्य हुँदै होइन। त्यति मात्र होइन, राजधानीवासीका लागि लाइफ लाइन मानिने

0: रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सभाको
2: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
4: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज
1: रेडियो सङ्घ सभाको
2: त्रियासी साल असार चार गते बिहीबार जुन 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको चतुर्थी तिथि
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता डलरको भाव बढ्दा 1.5 खर्ब रेड थपियो
3: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित चारजना पक्राउ जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब आवश्यक देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ाको विवाद 7 दिनभित्र तिर्न निर्देशन
2: साई भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी अभिभावकको निगरानी नपुग्दा बाल बालिकामा रेबिजको जोखिम
3: इंग्ल्याण्डमा पार्टीघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 बढ़ीको ज्यान जोगाएको अध्ययन सार्वजनिक अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर विश्वभरका तेल ढुवानी जहाजहरूलाई पुनः संचालनमा आउन ट्रम्पको आह्वान
2: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित पोर्चुगल डिआर कंगोसँग 1-1 बराबरीमा रोकियो आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा अध्ययन विदाको नाममा बेखबर बनेका प्राध्यापकहरूलाई सम्पर्कमा आउनका लागि दिएको अल्टिमेटमको प्रशंका
3: त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका शिक्षक र कर्मचारीलाई अन्तिम अल्टिमेटम दिएको छ त्रिभुवनले हिजो सूचना जारी गर्दै अध्ययन विदामा बसेकालाई सम्पर्कमा आउन अन्तिम मौका दिएको हो तोकिएको समयभित्र त्रिभुवनमा हाजिर नभई वा सम्पर्कमा नआए त्रिभुवनसँग गरिएको कबुलियतनामा र नेवा अनुसार कानूनी कार्यवाही गरिनेछ यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र समितिको कार्यालयमा वा इमेल मार्फत सम्पर्क राख्नुहुन पूर्ण जानकारी गरिन्छ त्रिभुवनको सूचनामा भनिएको छ अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमावली अनुसार कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउने समेत बेहोरामा सूचनामा उल्लेख गरिएको छ शिक्षा मन्त्री सस्मित पोखरेलले विदामा बसेका शिक्षक र कर्मचारीलाई समयमै सम्पर्कमा आउन निर्देशन समेत दिनुभएको छ अध्ययन विदामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिवीले शिक्षक कर्मचारीको खोजबिन गर्न वा जीवन काफ्लेको नेतृत्वमा 4 सदस्यीय समिति पनि बनाएको छ समितिले अध्ययन गर्दा 398 जना प्राध्यापक अध्ययन विदामा बसेको तर नफर्किएको फेला परेको थियो अध्ययनपछि थप क्षमता बोकेर त्रिवीमा फर्किने थप दक्षता बोकेर त्रिवीमा फर्किने वाचा सहित विदामा बसेका प्राध्यापक नफर्किएपछि त्रिवीले आर्थिक रूपमा ठूलो घाटा बेहोर्नु परेको छ त्रिवीबाट अध्ययन विदा लिएका केही प्राध्यापकले मात्रै रकम फिर्ता गरेका छन् जसमध्ये 50 जना प्राध्यापकले तलब र भत्ता बाफत लिएको 11.80 करोड़ फिर्ता गराएका हुन् अन्य 72 जना प्राध्यापक सम्पर्कमा आएका छैनन् त्रिवी सेवाको नियम अनुसार विश्वविद्यालयमा शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउँछन् उनीहरूले नियमित रूपमा तलब वा भत्ता समेत जोडेर खातामा पठाउने गरिएको थियो तर 5 वर्षसम्म विदामा बसेपछि अधिकांश प्राध्यापक फर्किएका छैनन् एकातर्फबाट बढे पढेपछि नफर्किने र अर्कातर्फ त्रिवीले विदा अवधिभर दिएको तलब लिएर गायब भएपछि आर्थिक र दक्ष जनशक्तिको हिसाबले ठूलो नोक्सानी भएको हो
2: विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालय गत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम शुरू भएको छ हिजो 8 विभागीय मन्त्रीले जवाब दिएका छन् बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रम आज पनि जारी रहनेछ मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीहरूलाई लाल पूर्जा वितरणको तयारी भएको
5: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन त्यसैले यस प्रयोजनका लागि त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण मानिने सदस्यज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय।

0: को 59 लाख रूपियाँ फिर्ता भइसकेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीति सुधारको काम भइरहेको बताउनुभयो। मेहताले स्वास्थ्य बीमा ऐन संशोधनका लागि गृह कार्यमा रहेको र आवश्यक सुझाव दिन समेत अनुरोध गर्नुभयो। दशकदेखि औषधिको मूल्य समायोजन नभएकोमा मन्त्रालय गम्भीर रहेको पनि उहाँले जानकारी गराउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगार बढ़ाउन नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले रोजगार नीति कार्यान्वयनका लागि आवश्यक कानून निर्माण पनि प्राथमिकतामा राखिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजेट किसानलाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो। चौधरीले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा बजेटलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। हात्ती गैंडा बाघ बाँदर लगायतबाट किसानलाई पुगेको क्षतिमा राहत उपलब्ध गराइँदै आए पनि उहाँले कृषि विधेयकलाई चाँडै संसदमा पेश गर्ने गरी मन्त्रालयमा काम भइरहेको पनि बताउनुभयो।
1: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11 करोड़ 24 लाख बजेट प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32 अर्ब 46 करोड़ रकम विनियोजन गरिएको छ।
2: भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै यस चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा प्रतिमन्त्री गौरी कुमारीले झापा तथा इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै वहाँले चिया तथा अलैची लगायतका कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइरहेको समेत बताउनु भएको छ। गत मे 1 देखि 2026 भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेट अपरेशन सिक्योरिटी एसओपी लागू गरेको थियो। चिया आयातमा भारतले कडाई गरेसँगै सहज रूपमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनमा उत्रिएका छन्। यसैबीच प्रतिबद्धता र सार्वजनिक भएका विषयहरूमा सहमति नभएपछि झापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षबाट समाधानका लागि कुनै पहल नभएको भन्दै चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेका छन्। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुले सीआईएमसँग बताउनुभयो।
3: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 देखि शुरू गरेको हो। मे 1 देखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो। त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जितुजी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कुकुरको टोकाईबाट हुने रेबिजबाट बच्नका लागि प्राथमिक उपचारको महत्व।
4: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा ठुलो प्राथमिक उपचार हो।
2: व्यवसायी भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बालबालिकामा रेबिजको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो।
2: संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
5: विस्तारा कुरिरहेका छन्, जसले फेरि आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक

0: सक्छ भनेर के सभा राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
1: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
0: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
2: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
1: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको कान्तिपुरको पहिलो पृष्ठमा राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ शीर्षकमा खबर प्रकाशित छ। राहदानी खरिद सम्बन्धी अनियमितताको अनुसन्धान अघि नबढ़ेमा प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई नै बोलाएर असन्तुष्टि जनाएपछि धमाधम पक्राउ गर्दै आरोपित राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 पक्राउ परेका छन्। जर्मन कम्पनीका एक एजेन्ट मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो नियन्त्रणमा लिएको छ। त्यस्तै भित्र पृष्ठमा विधेयक फिर्तामा चुक्यो राष्ट्रिय सभा उठ्यो प्रश्न शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकिएको समय सीमा भित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। त्यस्तै साउदी जाने श्रमिकको सिप प्रमाणीकरण स्थगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सिप परीक्षणका नाममा प्रमाणपत्र बेच्नका लागि श्रमिकमाथि रकम असुल्न खोजेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएपछि ट्रेनिङ इन्स्टिच्यूटले स्थगित गरेको सूचना प्रकाशित गरेका छन्। जस्तै बाल अधिकार परिषद र खारेजको निर्णयमा सरकारवालाको विरोध शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा संघीय संसदमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै 31 निकाय खारेज, 6 मर्जर, 6 हस्तान्तरण र 18 निकाय पुनर्संरचना गर्ने घोषणा गर्नुभएको थियो। मन्त्री वाग्लेको घोषणासँगै बाल अधिकारको क्षेत्रमा काम गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय बाल अधिकार परिषद पनि खारेजीको सूचीमा परेको छ। सरकारको निर्णय सार्वजनिक भएसँगै बाल अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अभियन्ताहरूका सरकारवालाले विरोध समेत गरेका छन्। राष्ट्रिय बाल परिषद खारेज गर्ने निर्णय संविधान, बाल अधिकार महासन्धि तथा विद्यमान कानूनी व्यवस्था विरूद्ध रहेको समेत अधिकार कर्मीहरूले बताएका छन्। त्यस्तै जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब शीर्षकमा अर्को खबर प्रकाशित छ भने देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ा विवाद, 7 दिनभित्र 3 निर्देशन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बकेउदा रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बकेउदा रकम बुझाउन सूचना जारी गरेको हो। त्यस्तै प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्र बीमा भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
10: गोर्खापत्र दैनिकमा उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर छ। आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्ति भावका साथ सन्ध्या आरती गरिन्छ। पशुपतिनाथ मन्दिरभित्र हुने सन्ध्या आरतीको विशिष्ट महत्वपूर्ण र पौराणिक मान्यता छ, तर पशुपतिनाथ मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64 आरती सञ्चालन गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन। 3 आरती गरिरहेको बुढा सुब्बा डिजिटलले मासिक 2,00,000 रूपियाँ बुझाउने गरेको छ। अर्को खबर भित्री पन्नामा छ। डलरको भाव बढ़दा डेट खर्ब ऋण थपिएको बारेमा, नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ़दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1,53,47,00,00,000 रूपियाँ थपिएको हो। विनिमय घाटा भनिने यस्तो दायित्वसहित जेठसम्ममा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 29,61,19,00,00,000 रूपियाँ पुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा रासायनिक मलमा सधैँ झमेला शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिका साथ स्थित बर्खे खेतीका लागि शिवशक्ति कृषि सहकारी संस्थासँग 650 भन्दा बढ़ी किसानले रासायनिक मल मागेका छन्। माग अनुसार बाँड्ने हो भने एक किसानलाई सरदरमा 3 जति मल दिनुपर्छ। नेपालगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्छेद कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैँ झमेला हुने गरेको दुखेसो पोख्नुभयो। अनुदान नै कालोबजारी शीर्षकमा उपेन्द्र यादवले 12 लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पन्नामा चिया निर्यात ठप्प घुम्दैछ, 1,00,000 बढ़ीको रोजगारी शीर्षकमा यो तोयानाथ भट्टराईले इलामबाट र पार्थ मण्डलले लेख्नु भएको झापाको खबर छापिएको छ। कहिले बन्छ बूढ़ी गण्डकी शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको खबर छापिएको छ भने पहिलो महाधिवेशनको तीव्र तयारीमा रासोपा शीर्षकमा अनिल ढकालले चितवनबाट लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा इजरायल भाषा परीक्षा आवेदन बन्द शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बुधबार हिजोबाट बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना जारी गरेर भाषा परीक्षा आवेदन प्रक्रिया हालका लागि बन्द गरिएको जानकारी दिएको हो। कम्पनी अध्यावधिक गर्न अन्तिम अवसर शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीहरूलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना सार्वजनिक गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार हिजो सूचना जारी गर्दै कम्पनी ऐन 2063 बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष 82-83 वार्षिक विवरण 2083 असोज मसान्तभित्र पेश गरेमा यस अवधिमा लागेका कर शुल्क दस्तुर तथा जरिवाना मिना हुने जनाएको हो। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न भनेको विधेयक 2083 दफा 48 अनुसार यस्तो व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ। स्मार्ट सड़क बत्तीले झलमल्ल हुँदै बालकुमारीदेखि बल्कुसुम्मको चक्रपथ शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकको भित्री पन्नामा, नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा शीर्षकमा यो खबर लेखिएको छ। जेएनजी आन्दोलनमा क्षतिग्रस्त दमक भ्यू टावर 5.5 करोड़ खर्च गरेर मरमत गर्न लागिएको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। चितवनमा अपहरणमा परेका बालकको काठमाण्डुबाट उद्धार भएको बारेमा अर्को खबर पनि छापिएको छ। बालकलाई नयाँ बस पार्कको एक होटलमा राखेर 22,00,000 फिरौती माग्ने 5 पक्राउ परेका छन्। चितवनमा अपहरणमा परेका 15 बालकको काठमाण्डुको होटलबाट उद्धार गरिएको हो। अपहरणमा संलग्न 5 प्रहरीले समातेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान आयोगले भारत बिहार राज्यको बेतियाका सुजित कुमार, गोलु कुमार सोनी र गोलु कुमार विक्की कुमार र मोहम्मद साहिदलाई पक्राउ गरेको जानकारी दिएको हो। साउदी जाने श्रमिकबाट सिप परीक्षणको नाममा $100 असुल्ने तयारी शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर रहेको छ रासोपा प्रथम महाधिवेशन 5 प्रतिवेदन पेश हुने शीर्षकमा यो खबर लेखिएको छ।
9: साझा खबरमा अब विदेशका खबर. एचपीभी विरूद्धको खोपले इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सरबाट हालसम्म करिब 200 जनाको ज्यान जोगाएको एक अध्ययनले देखाएको छ. चिकित्सा जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार सन् 2008 विद्यालय उमेरका किशोरीहरूलाई एचपीभी खोप दिन शुरू गरिएपछि पाठेघरको मुखको क्यान्सरका कारण हुने मृत्यु उल्लेखनीय रूपमा घटेको छ. अनुसन्धान टोलीले सन् 2020-2024 20-24 वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सरबाट एकजनाको पनि मृत्यु नभएको जनाएको हो. पाँच वर्षको अवधिमा यस्तो अवस्था पहिलो पटक देखिएको अध्ययनले उल्लेख गरेको छ. अनुसन्धानकर्ताहरूका अनुसार यदि खोप कार्यक्रम सञ्चालन नभएको भए उक्त अवधिमा करिब 23 जनाको मृत्यु हुने अनुमान पनि गरिएको थियो. स्वास्थ्य विज्ञहरूका अनुसार किशोर अवस्थामै दिइने एचपीभी खोपले भविष्यमा क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न मदद गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. अमेरिका र इरान बीच युद्ध विरामलाई निरन्तरता दिने सम्झौतामा हस्ताक्षर भएको छ. यो तत्काल प्रभावबाट लागू भएको अमेरिकी व्हाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले G7 शिखर सम्मेलनका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो. सम्झौता अनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा पनि गरिएको छ. त्यस्तै सम्झौतामा इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका तेल डुवानी जहाजहरूलाई पुनः सञ्चालनमा आउन आह्वान गर्नुभएको छ. सामाजिक सञ्जालमा लेख्दै हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएकाले डुवानीका लागि आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्. हर्मुज नाका बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको थियो. ट्रम्पले इरानसँगको प्रारम्भिक सहमतिलाई आफ्नो प्रशासनको ठूलो कूटनीतिक सफलताका रूपमा प्रस्तुत समेत गर्नुभएको छ. यद्यपि ऊर्जा विज्ञहरूले युद्ध रोकिए पनि तेलको मूल्य तत्काल यथावत रहने बताएका छन्। तेल उत्पादन संरचनामा भएको क्षति, लामो समयदेखि रोकिएका जहाजहरूको पुनः सञ्चालन तथा आपूर्ति श्रृंखला सामान्य अवस्थामा फर्कन केही सातादेखि महिनौ लाग्ने भन्दै उनीहरूले यस्तो बताएका हुन्.
10: साझा खबरमा अब खेल खबर. इंग्ल्याण्डले फिफा विश्वकप 2026 को आफ्नो पहिलो खेलमा क्रोएसियालाई 4-2 पराजित गरेको छ. जितपछि इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ. डालास स्टेडियममा भएको खेलको पहिलो हाफ 2-2 बराबरीमा सकिएको हो, तर दोस्रो हाफमा 2 गोल गर्दै इंग्ल्याण्डले जीत हात पारेको हो. फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकिएको छ. अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह के को खेलमा पोर्चुगल गोलले शुरूआतमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको हो. बिहान 7:45 मेक्सिको सिटी स्टेडियममा समूह के का उज्बेकिस्तान र कोलम्बियाको बीचमा प्रतिस्पर्धा हुँदैछ. 23 विश्वकपको पहिलो खेलमा अंक बटुलेको स्विजरल्याण्ड र बोस्निया हर्जगोभिना समूह बीमा जीतको खोजीमा छन्. अमेरिकाको सोफी मैदानमा बिहिबार आज मध्यरातमा हुने खेलबाट 3 अंक जोड्दै नकआउट चरण पुग्ने उनीहरूको योजना हुनेछ.
9: बालबालिकामा रेबिजको जोखिम र अभिभावकको सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
9: साझा खबरमा अब रेबिजबाट बच्ने उपाय. नेपालमा मात्रै होइन दक्षिण एसिया क्षेत्रमा रेबिज लाग्ने मध्ये बालबालिकाको संख्या धेरै छ. यसको कारण र रेबिजबाट बच्नका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलासँग कुराकानी गरेका छौं.
13: बच्चाहरू डराउँछ, अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउनु भएको र उनीहरूले त्यो कुरा खुलेर बाबा आमालाई भन्दैन. त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि पन्ध्र वर्षभन्दा कमका नागरिकहरूमा रेबिस संक्रमण देखिएको छ।
10: अभिभावकलाई आएर भनेन, संकेतहरू के हुन सक्छ त?
13: के छ भन्दा रेबिस संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, विकल्प विहीन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षण भन्दा अगाडि तपाईँले यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ। यसको ट्रिटमेन्ट नै हो यो चाहिँ रेबिस संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ। यो चाहिँ उपचार हो, हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामी प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेनौँ र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
10: लक्षण देखिसकेको
13: सो यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
10: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ
13: यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ। कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाई भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। कुकुरको टोकाई हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ।
10: तत्कालै
13: तपाईँको समुदायको मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
10: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नु पर्छ पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो अनि त्यो बगेन अथवा कुनै
13: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्टिग्रेट हुन्छ। त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ। त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ। डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुनु मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो। तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
14: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।

राष्ट्रपतिको शासन व्यवस्था बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र रहने राजनीतिक दर्शन तयार पार्टी सदस्यका परिवार कुनै पनि नियुक्तिका लागि सिफारिश गर्न नपाइने जेएनजी आन्दोलनबाट क्षतिग्रस्त भएका संरचना बनाउन 6 अर्ब बजेट विनियोजन प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब बीमा भुक्तानी साउदी अरबले गर्ने भनिएको अनिवार्य सिप परीक्षण कार्यक्रम स्थगित रकम असुल्न खोजेको भन्दै व्यवसायद्वारा विरोध अमेरिकासँगको सम्झौता अनुसार युरेनियम भण्डार कटौती गर्न इरान तयार इरानको पुननिर्माणका लागि 300 बिलियन डलरको कोष स्थापना गरिने र फिफा विश्वकप फुटबलमा इङ्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित पोर्चुगल र कंगो भने बराबरीमा रोकिए।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यम बाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झूठो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: नमस्कार, गान्धीवो डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा,
2: प्रतिनिधि सभा निर्वाचनमा करिब दुई तिहाई सीट जितेको रासपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार सातदेखि नौमा चितवनमा हुने पहिलो महाधिवेशनका लागि रासपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। रासपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य संयोजकत्वको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द्र परियार र सुशान्त वैदिक सदस्य छन्। समितिले विधानको भाग तीनमा पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। विधान संशोधन समितिका संयोजक आचार्यले पार्टीको वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट पारिएको बताएका छन्। पार्टीको राजनीतिक वैचारिक दृष्टिकोण उन्नत लोकतन्त्र सुशासन हुन्। पार्टी सञ्चालकका लागि पार्टीले तय गर्ने आधार स्तम्भ के हुन्, पार्टीका रूपमा कसरी अगाडि बढ़ाउने, पार्टीका लागि के कुरा महत्वपूर्ण हुन् भन्ने विषयमा काम गर्दैछौ। उनले भने पार्टीको वैचारिक आधार र त्यसलाई के कुराले निर्देशन गर्छ भन्ने विषयमा स्पष्ट राख्छौ। रासपा संवैधानिक समाजवादको मार्गमा अगाडि बढ़ने पनि प्रस्तावित विधानमा लेखिएको छ। समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै सामाजिक न्याय सहितको उदार अर्थतन्त्र र प्रतिस्पर्धात्मक सामाजिक बजार व्यवस्था संशोधनमा प्रस्ताव भनिएको छ। शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्य हासिल गर्दै राष्ट्रिय नीतिमा आधारित राज्य सञ्चालन गर्ने संवैधानिक समाजवाद। यसैगरी धार्मिक विषयमा रासपाले प्रस्ताव गरेको छ सनातन सभ्यता र सांस्कृतिक सह अस्तित्व। नेपालको इतिहास सनातन सभ्यता तथा धार्मिक सांस्कृतिक विविधतामा आधारित सह अस्तित्व र

खाता बन्द गर्ने जस्ता सेवा वित्तीय प्रविधिले नै सम्भव तुल्याएका हुन्। व्यवसायहरूको दैनिक कारोबार, डिजिटल बिलिङ र अकाउन्टिङ सिस्टम निर्माण गर्ने वित्तीय प्रविधि कम्पनी आईएमएस सफ्टवेयर प्रालिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार नेपालमा COVID-19 महामारीपछि नगदरहित कारोबार तीव्र बनेको हो। नेपालमा प्रविधि प्रयोग गरेर गरिने वित्तीय कारोबार अर्थात फिनटेक अन्तर्गत डिजिटल भुक्तानीको जग बसिसकेको F1 सफ्टका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष शर्मा बताउँछन्। F1 सफ्टले नै सन् 2009 नेपालको पहिलो वालेट एवं पेमेन्ट गेटवे ई सेवा विकास गरेको थियो। हाल 22 मोबाइल वालेट सञ्चालनमा छन्। डिजिटल वालेट र मोबाइल ब्याङ्किङ एप जस्ता वित्तीय प्रविधिले व्यक्तिको कारोबारको तथ्याङ्क राख्ने र त्यही तथ्याङ्कका आधारमा ब्याङ्कले बिना थितो कर्जा दिने सुविधा ल्याइसकेका छन्। अहिले औंलामै गर्न सकिने नेपालका सफल स्टार्टअपहरूको लेखाजोखा गर्दा फिनटेक क्षेत्रकै कम्पनीहरूको नाम अगाडि आउँछ। नेपालमा डिजिटल कारोबारको संख्या र आकार दुवै निरन्तर बढ़िरहेको छ। यो अर्थतन्त्रका लागि सकारात्मक रहेको नेपाल राष्ट्र बैंकका भुक्तानी विभाग प्रमुख निश्चल अधिकारी बताउँछन्। वित्तीय प्रविधिले आम मानिस र व्यवसायको जीवनमा ठूलो सहजता ल्याएको उनको भनाइ छ। व्यक्तिको हकमा पनि कुनै संकट वा आपतकालीन अवस्थामा तुरन्तै पैसा प्राप्त गर्न सकिने हुनाले यसले व्यक्तिगत खर्च व्यवस्थापनमा ठूलो सहयोग पुर्याएको अधिकारीको विश्लेषण छ। नेपालमा विद्युतीय भुक्तानी सेवा स्थापित भइसकेको छ, तर फिनटेक भित्र भुक्तानी मात्र नभएर ऋण, रेमिट्यान्स, ई केवाईसी जस्ता नियामकीय प्रविधि, क्रिप्टो करेन्सी, सेन्ट्रल ब्याङ्कका डिजिटल करेन्सी, ई कमर्सका विभिन्न सेवा, शेयर बजारका टुलहरू पनि पर्छन्। डिजिटल कर्जाको अभ्यास क्रमशः लोकप्रिय बन्दै गएको देखिन्छ भने डिजिटल बीमा, एआईमा आधारित एकाउन्टिङ जस्ता सेवामा टिक जस्ता कतिपय फिनटेक स्टार्टअप देखा पर्न थालेका छन्। हालै मात्र राष्ट्र बैंकको भुक्तानी विभागले डिजिटल कर्जा, डिजिटल लेन्डिङ सम्बन्धी मार्गदर्शन परिमार्जन गर्दै लघु, साना तथा मझौला व्यवसायलाई पनि यो सुविधा थप विस्तार गरेको छ। यस व्यवस्था अनुसार व्यवसायहरूले अधिकतम 1 वर्ष अवधिको 5 लाख रूपियाँसम्मको अल्पकालीन र अधिकतम 10 लाख रूपियाँसम्मको दीर्घकालीन डिजिटल कर्जा प्राप्त गर्न सक्छन्। यसअघि बैंक तथा वित्तीय संस्थामा तलबी एवं पेशागत तथा व्यावसायिक आमदानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिलाई 5 लाख र 2 लाख रूपियाँसम्म विद्युतीय कर्जा उपलब्ध थियो। राष्ट्र बैंकले सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी CBDC सम्बन्धी अध्ययन, कानून संशोधन र पूर्व तयारी अघि बढ़ाएको यसलाई प्रयोगमा ल्याउन बैंकले 2082 साउनमा CBDC को नमूना प्रणाली तयार पारेको थियो। अब यही प्रोटोटाइप परिमार्जन गर्दै CBDC लाई सीमित विशेषता सहितको प्रारम्भिक संस्करणका रूपमा विकास गरिने राष्ट्र बैंकले जनाएको छ। CBDC भनेको मोबाइलमा रहने डिजिटल रूपियाँ हो। यस्तो रूपियाँ जारी भएपछि गोजीमा नोट वा खुद्रा पैसा बोकिराख्नु पर्दैन। हालका मोबाइल ब्याङ्किङ वा वालेटहरू प्रयोग गर्न बैंक खाता वा वालेट खाता आवश्यकता पर्दछ, तर CBDC सिधै राष्ट्र बैंकले जारी हुनाले बैंक खाता नहुने नागरिकले पनि आफ्नो मोबाइल मार्फत डिजिटल भुक्तानी र प्राप्त गर्न सक्नेछन्। तर राष्ट्र बैंकले पहिलो चरणमा व्यवसायका लागि मात्रै डिजिटल करेन्सी ल्याउने र त्यसपछि मात्रै सर्वसाधारणका लागि ल्याउने योजना बनाएको छ। वित्तीय क्षेत्रमा प्रविधिले सहजता र सुविधासँगै जोखिम पनि बढ़ाएको छ। प्रयोगकर्ताहरू दिनहौं डिजिटल ठगीको शिकार भइरहेका छन्। टिकटकमा पारू कलेक्शन चलाउने काठमाण्डुकी पारू घिमिरे टिकटकमा लुगाको भिडियो हाल्नासाथ स्क्यामरले कमेन्टमा अर्कै व्हाट्सएप नम्बर राखेर पैसा यसमा पठाउनुहोला भन्दै ग्राहकलाई भ्रममा पार्ने गरेको बताउँछन्। उनले भनिन्, केही दिन अघि मात्रै एकजना ग्राहकले मसँग सामान अर्डर गरेर पैसा स्क्यामरको नम्बरमा पठाइदिनुभयो। सकली विक्रेताको प्रोफाइल र आधिकारिक नम्बर राम्ररी नहेरी कमेन्टमा आउने सूचनाको भर पर्दा व्यक्तिहरू सजिलै ठगीको शिकार हुने गरेको पारूको भगाईले देखाउँछ। अझै सजिलो गरी बुझ्दा हाल जारी फिफा विश्वकप निशुल्क हेर्न पाइन्छ भन्दै सामाजिक सञ्जालमा आइरहेका भ्रमपूर्ण स्क्याम विज्ञापनहरू क्लिक गर्दा थुप्रै प्रयोगकर्ताको अनलाइन ब्याङ्किङ खाताबाट लाखौं रूपियाँ चोरी भएको छ। राष्ट्र बैंकको स्ट्राटेजिक एनालिसिस रिपोर्ट 2024 अनुसार साइबर प्रविधिमा आधारित ठगीमा संलग्न 2 मध्ये 1 जना 19 देखि 24 वर्ष उमेर समूहका युवा र 3 मध्ये 1 जना विद्यार्थी हुने गरेका छन्। साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा गिफ्ट, पार्सल, सामाजिक सञ्जालको गलत प्रयोग, नकली अनलाइन प्लेटफर्म, वान टाइम पासवर्ड अर्थात OTP, चिट्ठा लगायतका माध्यम प्रयोग हुने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्न एक त विद्युतीय प्रणालीको सुरक्षा प्रणाली बलियो हुनुपर्छ भने अर्को भनेको प्रयोगकर्ता सचेत हुनुपर्छ। आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक ताम्राकार नचिनेको लिंक कदापि क्लिक गर्न नहुने भन्दै आफ्नो OTPहरूलाई शेयर नगर्न प्रयोगकर्तालाई आग्रह गर्छन्। उनका अनुसार धेरैजसो ठगी सेवा प्रदायक प्रणालीबाट भन्दा पनि प्रयोगकर्ताको असावधानीका कारण भइरहेका छनृ
डिजिटल साक्षरता अभिवृद्धि गर्न विभिन्न पहल गर्दै आएको राष्ट्र बैंकले जनाएको छ। प्रविधि जतिसुकै बलियो भए पनि

0: जबसम्म व्यक्ति आफै सचेत हुँदैनन् तबसम्म जोखिमहरू कायमै रहने जानकारहरू बताउँछन्। फिन्टेक क्षेत्रमा अब नयाँ उद्यमीका लागि प्रशस्त सम्भावनाहरू छन्। निश्चल अधिकारीका अनुसार राष्ट्र बैंकले नयाँ आइडिया लिएर आउनेका लागि इनोभेशन हब र स्ट्यान्ड बक्स जस्ता संरचना बनाएको छ। त्यहाँ नयाँ प्रविधि र समाधानमा काम गर्न सकिन्छ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल एआई भोइस फेक भिडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा ब्याङ्कद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पीड पनि सस्तो पनि।
2: रेड बुल बब्बा।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: गान्धी डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
3: गर्मीमा नयाँ ट्रेन, रिफ्रेशमेन्ट पार्क, न्यूट्रिशन मिट, चिसो हरे।
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बकेउता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बकेउता रकम बुझाउन सूचना जारी गरेको हो। लिमिटेडका अनुसार औद्योगिक क्षेत्रभित्र उद्योग संचालनका लागि उपलब्ध गराइएको जग्गा, भवन, विद्युत, पानी लगायत सेवा बापत नियमित बुझाउनुपर्ने महसुल लामो समयदेखि नतिर्दा बकेउता बढ़ेको हो। पटक पटक पत्रचार र ताकेता गर्दा पनि कतिपय उद्योगले महसुल नबुझाएको व्यवस्थापनको भनाई छ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले अमेरिकासँगको अन्तरिम सम्झौता अन्तर्गत आफ्नो समृद्ध युरेनियम भण्डारलाई कटौती गर्न सहमत भएको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले बताएका छन्। आणविक मुद्दाको विषयमा इरानले त्यसलाई स्वीकार गर्नु अमेरिकाका लागि ठूलो जीत भएको ती अधिकारीको भनाइ छ। अमेरिका इरानबीच भएको पछिल्लो शान्ति सम्झौताले हर्मुजको जलमार्ग पुनः खुला हुनेछ, त्यसले इरानी तेल बिक्रीलाई पनि अनुमति दिनेछ। साथै अमेरिका र उसका सहयोगीहरूले इरानको लागि 300 बिलियन अमेरिकी डलरको पुनर्निर्माण कोषको योजना बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार घोषणा गरेको सम्झौतामा के समावेश थियो भन्ने प्रश्नका बीच सम्झौताको रूपरेखाबारे जानकारी दिएका हुन्। विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्डले विजयी शुरूआत गरेको छ। इंग्ल्याण्डले गैराती अमेरिकाको ड्यालसमा भएको समूह एलको खेलमा क्रोएसियालाई 4-2 गोलले पराजित गरेको हो। त्यस्तै गैराती नै भएको अर्को खेलमा 52 वर्ष यता पहिलो पटक विश्वकप खेलिरहेको कंगोले पोर्चुगललाई 1-1 बराबरीमा रोकेर विश्वकपमा अर्को अप्रत्याशित नतिजा निकालेको छ। त्यस्तै आज बिहान भएको अर्को खेलमा घानाले पानामालाई 1-0 पराजित गरेको छ।
3: अब मौसम सम्बन्धी जानकारी। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग साथै कोशी र मधेस तथा तराई भूभागका साधारणतया बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका मौसम मुख्यतया सफा रहनेछ। आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:05 हुनेछ।
2: हवस्त, गान्धीको डायरी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संस्था सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9819326775।
5: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861531950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
3: त्यसको लागि के को चिन्ता हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा
3: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
2: प्रोप्राइटर लक्ष्मी काफ्ले
3: सम्पर्क 9843-47-262
2: 9010-55-55-85
3: र वाट्सएप नम्बर 9520-28-646
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
2: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
3: दाँत खोल्ने दाँत सफा गर्ने
2: दाँतको एक्सरे गर्ने
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
2: झिक्न मिल्ने आरपीडी लगाइने
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
2: बाङ्गो टिङ्गो दाँत मिलाइने
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
2: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
3: सम्पर्क नम्बर 0295906667 र 9842-22-667
4: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
5: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
4: हाम्रो सेवाहरू
5: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 99525160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी एक सङ्खुवा सभा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि,
3: छैन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
10: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
12: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली, तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली,
10: सम्पर्क 0293140084 र 9804045827।
13: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861553950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका 1 लेब्राङ संखुवा सभा।
14: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
19: ओहो लु नमस्कार है सर।
20: ओहो लु नमस्कार है सर। नमस्कार।
19: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
20: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
19: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
21: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
19: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
21: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
19: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
21: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
19: डिजाइनर सुमन ठटाल 9865349444
21: र 0295901055।
22: More style, more design. Total Tailors.
23: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasava.

0: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
3: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
4: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू:
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-5-60-580, 99-5-20-61-580 र 99-4-21-08-181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
6: चाहन्छौ कसो हो भने आश ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
7: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका, ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका, भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने, देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे, चिठा भाग्य हेद्या, घर बनाउनकी लेखा माटो हेद्या, वास्तुशास्त्रका बारेमा सबै बताउने, पृथ्वीको उद्धार गद्या, रत्नले जन्तर बीज लौने, जन्म कुण्डलीमा भएको दोष, ग्रहको शान्ति, विशेष धार्मिक रे, बौद्धिक विधि बठे गद्या।
6: सम्पर्क की लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन।
7: फोन गद्दा की लेखा फोन नम्बर 98-45-39-76-58 रे 98-14-27-36-01। तम फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ, आज संगीतमय पुराण लगाउन एक लेखालाई सम्झन सकन्छौ।
8: अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः। शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी विभाजित हुन्छ, तपाईँका व्यवसायी बारवटा आशय फल र तपाईँसँगका विशेष कुराकानी, भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी लगायत विभिन्न कुराहरूको जानकारीले उपस्थित हुनेछौ। हामी आज खानबारीबाट छौ, तर आज हिजो पनि मान्छे आउनु भएन, अस्ति पनि मान्छे आउनु भएन, हामीलाई आराम भइरहेको छ। आज दुई तीनजना आउने कुरो भएको छ। अब जो जो मान्छे आज बिहान 10-11 बजेसम्म आइपुग्नु छ उहाँहरूको चिना हेर्ने, त्यसपछि हामी आफ्नो क्रममा फर्किने तयारी गर्दैछौ। अब आउँदाखेरि ढिलो गर्ने अथवा भरे 7-8 बजे हो भने नआउँदा पनि राम्रो हुन्छ, र भोलि आउने तयारीमा हुनुहुन्छ भने अब हामीसँग भेट्न आउन सक्छ। आजको लागि भने तपाईँ घरबाट हिँडिसक्नु भएको छ, अब 2-3 घण्टाभित्र आइपुग्नुहुन्छ भने भेट हुन सक्छ, अन्य त तपाईँ राम्रो भेट नहुन सक्छ। खानपानीको व्यवसाय यति दिनसम्म सुखद रह्यो, अबको क्रममा हामी फर्किँदैछौ, तपाईँहरूसँग भेट नहुन सक्छ। जो जो आउनुभयो उहाँलाई विशेष आभार। अब अन्य साथीहरूलाई पछि फेरि भेटौँला, 5-10 वर्षपछि फेरि आइएला नि त, होइन खानपानी 3 भए आएको। तेस्रो पालीमा पनि हामी लगभग लगभग 20-21 दिनको व्यवसाय रह्यो, हामी यिनी जानकारी गरायौं। अब आज चाहिँ अब ढिलो छ टाढा छ भने नआउँदा पनि हुन्छ, अब हामी तपाईँसँग भेटघाट नहुन पनि सक्छ। आजको व्यवसाय अन्तिम रहेको जानकारी रेडियोबाट सम्पूर्णलाई जानकारी गराए। अबको क्रममा कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: आज मिति 2083 साल असार 4 गते आज बिहिबार तदनुसार ईस्वी सन् 2026 जून 18 तारिक रहेको छ। नेपाल सम्बत 1146 तथा लाथवा रौद्रनाम सम्वत्सर रह्यो। आज श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आज शुद्ध ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा पवित्र दिन आज पावन दिन छ। आजको सूर्य उदयबाट हेर्दाखेरि आजको दिनलाई विशेष गरी चतुर्थी तिथि रहेको छ। 47 घड़ी 22 पला 24 बजेर 7 मिनटसम्म। त्यस्तै गरेर आजको दिनमा तृतीय नक्षत्र 28 घड़ी 49 पला दिनको 4 बजेर 42 मिनटसम्म। व्याघात युग 44 घड़ी 46 पला भवकरण 19 घड़ी 46 पला आज आनन्द युगमा शुभ युग रहेको छ। आजको दिनमानको समय 34 घड़ी 35 पला बिहान सूर्य उदय 5 बजेर 10 मिनट जना भयो। साँझ सूर्यास्त ठीक 7 बजेर हुनेछ। अब पालो ग्रह गोचरको सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर कर्कट राशिमा छन्। मंगल ग्रहको अवस्था यतिखेर हेर्दाखेरि यहाँ मेष राशिमा रहेका छन् भने बुध मिथुन राशिमा रहेका छन्। बृहस्पति आजको दिनमा कर्कट राशिमा छन् भने शुक्र ग्रह पनि कर्कट राशिमा छन्। शनि मीन राशिमा, राहु यतिखेर कुम्भ राशिमा रहेका छन् र केतु भने आज सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर तपाईंलाई जानकारी गराउँछु। तपाईंका आजका दिन कसरी व्यतीत हुन्छन्, तपाईंका ग्रहहरू कसरी व्यतीत छन्, तपाईंका दिनहरू भन्ने कुरामा हामीले तपाईंलाई जानकारी दियौं। अबको क्रममा भने तपाईंको राशिफल अबको क्रममा तपाईंको राशिफलमा हामी राशिफल तपाईंको लागि अब प्रस्तुत गर्छौ। तपाईंको राशिफलमा अबको दिनमा तपाईँको आजको दिन कसरी व्यतीत हुँदै जानेछ, तपाईँको मेष आदि बार राशिफल कसरी व्यतीत हुन्छ भन्ने कुरामा हामी तपाईँलाई जानकारी गराउँछौ। अबको क्रममा तपाईँको मेष आदि बार राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि आजको दिनमा दिन सफल बन्दै गइरहेको छ। काममा सफलता मिल्नेछ। आजको दिनमा उन्नति र प्रगतिको लागि वातावरण सुन्दर छ। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट मेषलाई संकेत राशिमा देख्न सकिन्छ। वृष राशि हुनेको लागि आज तेस्रो घरको चन्द्रमा पराक्रमिक छ। मन हल्का रहनेछ। बृहस्पति पनि पराक्रमिक योग हो तर बाह्रौं मंगलले अलिकति रिस डाहा र प्रवृत्तिमा अलिकति विशेष ध्यान नदिए स्वास्थ्यमा पनि समस्याहरू बन्न सक्ने योग छ। मिथुन राशि हुनेको लागि आजको दिनमा लामो दीर्घ यात्राहरूबाट सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट त रहला तर पनि काममा सफलता मिल्नेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज आजको राशिबाट संकेत ग्रहमा मिथुनलाई देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। आजको दिनमा गर्दै आएका हरेक कामहरूबाट पनि सफलता मिल्नुका साथसाथमा पारिवारिक रमझममा दिन व्यतीत हुन्छ। लग्नमा चन्द्रमा र बृहस्पति उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशिमा संकेत छ। मान सम्मानमा वृद्धि हुनेछ। आजको दिनमा बाह्रौं चन्द्रमा भए तापनि केही काममा भने असहज वातावरणको सृजना हुने युग रहेको छ। आज सिंह राशिले सावधानी भने अपनाउनु पर्ने युग रहेको छ। मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। कन्या राशि हुनेको लागि आजको दिन गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनु आजको लागि निकै राम्रो दिन छ। आजको दिनबाट हेर्दा अलिकति केही अध्यात्म चिन्तनमा पनि मन जान सक्ने योग र सम्भावनाको दिन राम्रो छ। आजको दिनबाट आर्थिक क्षेत्र प्रसन्न रहनेछ। पठन पाठनमा भने विशेष ध्यान दिनु शुभ हुन्छ। तुला राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्ने योग देखिएको छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छन् भने मन परेका व्यक्तिहरूसँग भेटघाट पनि रहनेछ। इष्टमित्रहरूले साथ दिन्छन्। तुला राशिको लागि कृषि र पशु चौपायबाट मनक्य धन आर्जन गर्न सकिनेछ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामबाट पनि सफलता हात पर्ने युगहरू आजको राशिबाट संकेत छ। खुसी हुनेको लागि आजको दिनमा काममा सफलता मिल्नुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ छ। आजको दिनमा धनुराशिको लागि आठौं चन्द्रमा कहिलेकाहीँ चोटपटक अपरेशनहरूको सम्भावना, अलिकति औषधि मूलबन्धन खर्च भने वृद्धि रहने योग रहेको छ। मकर राशिलाई यतिखेर ग्रहको प्रभावमा बृहस्पतिको राम्रो दृष्टि पर्नु आजको लागि राम्रो रहेको छ। मान सम्मानमा पनि वृद्धि रहनेछ। आँटेका ताकेका कामहरूबाट सफलता मिल्नेछन् भने प्रेममा सफलता, धर्म कर्ममा रुचि, यात्रा पनि सफल आजको राशिबाट संकेत देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुने योग देखिएको छ। यतिखेर साढे सातको अन्तिम शनि हुँदा पनि केही स्वास्थ्यमा भने सुधार नै रहन सक्ने सम्भावना छ। चैतौं ग्रह शत्रु भने वृद्धि रहन्छन् तर आफ्नो उन्नति र प्रगति भने धेरै कुरामा सहज राशिमा संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि आजको दिनमा दैनिकी कार्यमा भने सफलता मिल्ने योग देख्न सकियो। इष्टमित्रहरूले साथ दिनेछन्। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। आजको दिनमा तपाईँको लागि सहज आजको राशिबाट संकेत देख्न सकिन्छ। कृषि र पशु चौपायबाट मनग्य धनार्जन गर्न सकिन्छ। तर अलि एकोरोपन लग्नमा शनि भएकाले एकोरोपन जिद्दी स्वभावहरू वृद्धि रहने भएकाले सावधानी अपनाउनु शुभ हुन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेको छु। हरेक दिन हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी तपाईहरूसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहन्छौ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्न तपाईँ सक्नुहुनेछ। हामी यतिखेर रेडियो संखुव सभाबाटै हामी तपाईँसँग बोलिरहेका छौं। रेडियो संखुव सभामा आएको हामी धेरै दिन भयो। मैले अस्ति पनि भनेको थिएँ तपाईँहरूलाई, हामीलाई यहाँ आउनको लागि सबै कुरा व्यवस्थापन गर्न, यहाँ सबै कुराको जानकारी दिनको लागि हामीलाई अत्यन्त मिलनसार व्यक्तित्व दिपेन्द्र साकेले साथ दिनुभयो, उहाँलाई विशेष विशेष आभार। र हामी होटल होराइजनमा एकदम आरामदायी आवश्यक बसाईको व्यवस्थापन गर्ने होटल व्यवस्थापनलाई पनि विशेष आभार। र यहाँ आएर हामीलाई साथ दिनुहुने, हामीलाई माया गर्नुहुने, हामीलाई विश्वास गर्नुहुने, चिन्ह टिप्पणी बनाउनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई पनि विशेष विशेष आभार। आज हाम्रो बसाई अन्तिम छ। आज बसाई भन्दा पनि आज खासै बसाई नहोला, किनभने मान्छे धेरै आउनुहुन्न। अब मैले भनिहाले, 11 बजेसम्म मान्छे आइपुग्नु भयो भने हामी हेर्न भ्याउँछौ, 11 बजेपछि आउनुभयो भने हामी, अब कोही आउनु भएन भने हामी यतिकै भन्ने कुरा भएन। हामी आज सम्भव भयो भने यही खानपारीको लिएको यात्रा भने हाम्रो लगभग लगभग विराटनगरसम्मको रहन सक्छ। त्यसो भएको होला तपाईँहरू अब भोलिदेखि चाहिँ झुकेर नआउनुहोला। आज पनि अब सल्लाह मिलेको छैन भने सल्लाह पछि फोनबाट पनि हेराउँदै गर्नुहोला र फेरि पनि आउने वातावरण तपाईँहरूले सृजना गर्नुहुनेछ। एउटा कुरो भनिहाले, यहाँबाट हिँड्दै गर्दा कहिलेकाहीँ दिङ्नाबाट यसपालि धेरैजनाको पछि फोन आएको थियो, धेरैले चाहिँ आउनु भएको भए हुन्थ्यो भने आफ्नो कुरो गर्दै हुनुहुन्थ्यो। पछि दिङ्लामा आउयो भने अब फेरि एक दुई महिनापछि दिङ्लाको लागि हामी तपाईँहरूले बोलाउनु भयो र दिङ्लामा तपाईँहरूले हामीलाई व्यवस्थापन गर्नुभयो भने हामी तपाईँको गाउँ, तपाईँको शहर, सुन्दर शहर दिङ्लामा पनि आउन सक्ने सम्भावना छ। यो पालि चाहिँ आउन सकिएन, सबै सबैलाई माफी चाहन्छु भन्दै कार्यक्रम ज्योतिष दर्पणमा अब भने तपाईँसँग फोनमा हामी सम्पर्क गर्नेछौ भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि। कोही जिज्ञासु यतिखेर लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु, राधे राधे हजुर, राधे राधे। को बोल्दै हुनुहुन्छ, कहाँदेखि होला हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? ए हजुर, उहाँको फोन डिस्कनेक्ट भयो। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म भोजपुरबाट बालकुमार महत बोल्दैछु गुरु।
0: बालकुमारजी, बालकुमारजीको घर कहाँनिर पर्यो?
1: एकै अरुण गाउँपालिका गुरु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ?
1: रेडियो शङ्का सभा।
0: यसपालि अरुण गाउँपालिकाबाट मान्छे एकदम कमी आउनुभयो हो, तपाईँ आउनुभयो कि आउनु भएन?
1: म आइन गुरु।
0: अरुण गाउँपालिकाबाट खाँदबारीमा आउन सजिलो कि दिङ्लामा जान सजिलो कि भोजपुर बजार जान सजिलो?
1: भोजपुर र हातबारी चाहिँ झन्डै झन्डै उस्तै पर्छ।
0: ए भनेपछि हामीलाई उता अस्ति भोजपुर पोहोर साल भोजपुर आएको बेला त्यतै आएर सबैजनाले चिना हेराएर यसपालि अरुणबाट अलिक कम आउनुभयो। अरुण आउनु त आउनुभयो, 4-5 जना मान्छे आउनुभयो होला सायद, अरू आउनु भएको छैन है।
1: यो जुन अरुण नदी छ नि गुरु, त्यो तरेको एक घण्टाको अन्तरालमा झन्डै पुगिहालिन्छ हातबारी।
0: जे भए पनि यसपालि अरुणबाट आउनुभयो भने यसपालि धेरै आउनु भएको चाहिँ भोजपुरबाट चाहिँ के अरे सडानन्द गाउँपालिकाबाट धेरै आउनुभयो, अनि साल्पा सिडी छबाट पनि आउनुभयो है।
1: नजिक त्यताबाट चाहिँ झन् नजिक पर्ने हो।
0: ए त्यही त, ठिकै छ,
1: उताको छेउ झन्डै पर्छ क्या गुरु।
0: ए भनेपछि हजुरहरूलाई चाहिँ उता भोजपुर बजार, फेरि यसो नि त भोजपुर बजारमा सबैजना मान्छे अरुणको आउनु भएको थियो नि त, फेरि अरुण गाउँपालिकाको त सायद मेयरहरू पनि आउनु भएको थियो, के कार्कीहरू हुनुहुन्छ होइन, लाइमसानेहरू के आउनु भएको थियो। ल ठिक छ, अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेरौँ? अहिले
1: छोरीको बारेमा हेरौँ भने
0: छोरीको साल महिना गते समय भन्नु त
1: 2082 साल
0: 82 साल
1: फागुन दस गते आइतबार
0: फागुनको दस गते आइतबार
1: बेलुकाको 4:55 जाँदा भोजपुर जिल्ला
0: 4:55 भोजपुरमा हो यो साँझ हो यो
1: हजुर हजुर
0: को हो यो मान्छे 2082 सालको फागुनको 10 गते 4:55 चौथो पाउबाट राशिको नाम ललिता नाम आउँछ मेष राशि हुन्छ मेष राशि हुने मान्छे अलि एकोरै हुन्छन् सातौं मांगलिक छ आठौंमा सूर्य ग्रहण युग छ आइतबार व्रत भरे 4 वर्ष 8 महिनासम्म ब्राह्मण केतु भन्ने ग्रह चलिरहेको छ र 4 वर्षमा भ्रमरी पनि छ भ्रमरी र केतु दुईटा ग्रह चल्दा अलिकति स्वास्थ्यमा कहिले काहीँ समस्या आउँछ आठौंमा सूर्य ग्रहण युग हड्डीमा समस्या कहिले आगोको करेन्टको तातो पानीको चट्याङको केही न केही समस्याहरू हुन सक्छ नहोस् भन्नको लागि ग्रह शान्तिहरू गर्ने ग्रहका पूजा पाठहरू गर्ने गर्दाखेरि राम्रो हुन्छ है अरू के छ
1: अरू खासै त्यस्तो केही छैन यो भर सानै
0: हजुर
1: सानै छ भर्खर अब
0: नामकरण चाहिँ तपाईँको गुरुबाले के गरिदिनु भएको छ त्यहाँ
1: हजुर
0: नामकरण चाहिँ तपाईँको गुरुबाले के गरिदिनु भएको थियो
1: लक्ष्मी ललितै जुडेको गुरुलाई मैले
0: ए मैले नि हेरेँ हो
1: हजुर
0: ए हुन्छ सेल्सिटिभ राधे
1: यताको गुरुहरूले पनि त्यही नै निकाल जुराउनु भयो
0: ए हुन्छ राधे राधे
1: अन्नप्राशनको नि गुरु कहिले सायद दिन्छ होला एकचोटि
0: मलाई दिउँसो एउटा मेसेज छोडिदिनु न मलाई वाट्सएपतिर अथवा मेरो फेसबुकतिर है हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ राधे राधे हजुर कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ त्यतिखेर हिजो पनि आउनु भएको थियो कि अस्ति अरे अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ
2: श्रीमानको बारेमा
0: श्रीमानको बारेमा साल महिना गते समय भन्नु त
2: 2052 साल
0: 52 साल
2: फागुन 24 गते
0: फागुन महिनाको 24 गते
2: बिहिबार बिहान 5:35 जाँदा
0: कुन जिल्लामा भयो जन्म
2: ओखलढुङ्गा
0: के बारको राति के बारको बिहान
2: बुधबारको राति बिहिबार बिहान हुने बेला
0: बुधबारको राति कति गते राति कति गते बिहान
2: 23 गतेको राति 24 गते बिहान
0: अनि तपाईँ कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ त्यहाँ
2: रेडियो त गर्दैन उहाँहरूबाट सुन्छु दुई महिना जति भएन आएको
0: है अनि रेडियो अफ भएको छ हो
2: हजुर रेडियो अफ भएको छ
0: ए अब यहाँबाट हेर्दाखेरि चाहिँ हस्ता नक्षत्रको पहिलो पावबाट नाम जोडियो पूबाट पुष्पराज नाम आउँछ कन्या राशि हुन्छ लग्नमा मंगल शनि छ अलिकति यो मान्छे झन्का मान्छे प्रेम विवाह भएको हो
2: हजुर हो
0: पछिल्लो समय कुरो मिलेन हो
2: हजुर
0: मिलाउनै गाह्रो छ के गर्ने अलिकति झगडा पर्छ अलिकति धेरै रिसाउनुहुन्छ हो अहिले 31 वर्ष हुनुभएको छ 33 वर्षसम्म राहु छ है ख्याल गर्नुहोला आठौं चन्द्रमा छ कहिले काहीँ के अरू कुराहरू बोल्नुहुन्न आठौं चन्द्रमा भएको मान्छे अलिकति ख्याल गर्नु नि हनुमान चालिसा पाठ गर्न लाउनु हनुमानका कवचहरू लाउनु पूर्णिमाको व्रत बहन लाउनु एउटा आँखसँग विवाह गर्नु धेरै कुरामा राम्रो हुन्छ है उहाँले चाहिँ फलाम सम्बन्धीको काम खाद्यान्न सम्बन्धीको काम होटल व्यवसायहरू सम्बन्धीको काम गर्दा राम्रो हुन्छ
2: वैदेशिकतिर
0: उन्नति खासै हुँदैन
2: है त श्रीमतीसँगको सम्बन्ध
0: मैले भनिसकेँ त पुरो मिल्दैन भनेर भन्न र छोराछोरीसँग राम्रै हुन्छ ठिकै छ राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा ओखलढुङ्गाबाट राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहनु भएको हुन्छ यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ राधे राधे हजुर राधे राधे कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर
3: म रविन्द्र गुरु
0: रविन्द्र के
3: हजुर सालपासी
0: रविन्द्र के भनेको मैले रविन्द्रजी
3: हजुर गुरु
0: आवाज सुन्नु भएको छ कि छैन मेरो
3: अलरेडी कटिङ ल्याएर आएको गुरु
0: कहाँबाट बोल्नु भयो तपाईँ कुन जिल्लाबाट
3: भोजपुरको शाखा चिनिसदेखि
0: कुन रेडियोमा कार्यक्रम सुन्नुभयो
3: अहिले यो काठबारी एफएम पञ्चानब्बे दशमलव पाँच
0: रेडियो सङ्घर्ष सुन्नुहुन्छ अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ दैनिक रूपमा सुन्नुहुन्छ कार्यक्रम
3: हजुर दैनिक सुनिरहेको छौँ
0: अनि यहाँ आउने कुरो भयो कि भएन सालपा सिलिसोबाट
3: यहाँ अस्ति श्रीमतीलाई पठाएको थिएँ
0: हेराउनु भएछ सबैको
3: सबैको भन्दा पनि दुईजनाको चाहिँ हेराइयो मेरो बाँकी रहेको थियो अनि त्यो सानो बच्चाको खुट्टा भाँचिएको थियो नि
0: ए ए हजुर के हो
3: हजुर
0: खुट्टामा समस्या भएर पुरै कम्मरदेखि पुरै खुट्टासम्म प्लास्टर गरेर आउनु भएको थियो
3: हजुर
0: ए अहिले के छ बसेर राम्रै छ नि होइन राम्रो केयर गर्नु है ठिक छ अब धेरै महिना होइन एक दुई महिना हो त एक दुई महिनापछि त प्लास्टर खोलेपछि पनि अझै धेरै ध्यान दिनु अनि हजुर हजुर उहाँले भन्दै हुन्थ्यो तपाईँलाई चाहिँ मराक मुरुख पार्नु भएछ है क्या भन्दै हुन्थ्यो होइन खुट्टा टान्नु भएछ मजाले भान्से खुट्टा झन् तान झन् बिग्रिँदैन
3: हेर
0: त ग्रह लागेको त के थियो अरे तपाईँको छोरीको ग्रह ग्रह थियो आठौँ मैले के खुट्टामा समस्या आउँछ के भनेको थिएँ मैले त आठौँ स्कुल कि के थियो ल ठिक छ अहिले हजुरको बारेमा हेरिहालौँ साल महिना गते समय भन्नु त
3: चालिस साल
0: कुन महिना
3: कार्तिकको उन्तिस गते अठाइस गते
0: हजुर
3: उन्चालिस भोजपुर
0: कति बजे अरे
3: अठाइस
0: कति बजे भनेको
3: छ उन्चालिस
0: छ बजेर उन्चालिस मिनटमा बिहान कि बेलुका कुन जिल्लामा भयो जन्म
3: भोजपुर
0: भोजपुरमा तपाईँको यहाँबाट हेर्दाखेरि राशिको नाम चाहिँ चीबाट चित्र कुमार नाम आउँछ मिन राशि हुन्छ त्रयोदशीको दिनमा जन्म भएको छ लग्नमा शनि मान्छेले एक रो खालको पैसा चाहिँ भयङ्कर कमाउनु भएछ एक रुपियाँ टिक्दैन घरमा उल्टै ऋण लाग्छ होइन तपाईँलाई त यो कालो सर्प योग बोले रहेछ अग्रराहु पितृ केतु अन्तरस नवग्रह भवेत काल सर्पयुग वंश नाश कुलोद भवम वंश विनाश हुन्छ अस्ति आउने छोरो होइन काल सर्प एक परेकोमा छोरो अफा भएर खुट्टा भाँच्न थालिहाल्छ हेर्नु है अब त्यही बाबुले फेरि जुन बाबुलाई चाहिँ काल सर्प एक परेर छोरो फाप्दैन अथवा भनौँ न छोरो अलिकति दोषयुक्त हुन्छ त्यही छोरोको फेरि गएर भाँचेको खुट्टा तान्नु पर्ने झन् भाँच्नु पर्ने होइन त दुःख भएन बिचरा यो अब तपाईँले काल सर्प युगको शान्ति गर्ने चन्द्रग्रहण युगको शान्ति गर्ने चिसोबाट बस्ने श्रीमान श्रीमतीमा झगडा नगर्ने आइतबार र पूर्णिमाको दिन व्रत बस्ने तपाईँले यति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ अहिले तपाईँको उमेरले के भन्छ भने तपाईँ कति वर्ष हुनुभयो अहिले सैतिस चालिस वर्ष हुनुभयो चालिस वर्षको उमेरमा तपाईँको लागि यहाँबाट हेर्दाखेरि त्यस्तो अशुभ ग्रहहरू केही पनि छन् एउटा उल्का भन्ने ग्रह छ शान्तिहरू गराउनु विशेष चाहिँ काल सर्पयोगको पूजा पाठ गर्ने काल सर्पयोगको धेरै कुरामा उन्नति प्रगति गर्नेको लागि राम्रो हुन्छ त्यति गर्नुभयो भने धेरै कुरामा शुभ हुन्छ है त वास्तुको लागि ठिकै छ ग्रह शान्तिहरू गर्नु पूजा पाठ गर्नु अहिले छुट्टिन्छु राधे राधे व्यवसायको लागि चाहिँ खाद्यान्न व्यवसायहरू गर्नु कृषिको काम माटोको कामहरू गर्नु राम्रै हुन्छ है हस् राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ हामी आफ्नो र आफन्तहरूको बारेमा तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौं आजबाट हामी खाँदबारीको अन्तिम बसाई गर्दैछौँ तपाईँहरूसँग फेरि पनि भेट होला फोनमा कुराकानी गर्दै गर्नुपर्छ तपाईँहरूसँग हामीले चिना बनाएका छौँ तपाईँहरूको ग्रह शान्ति गर्ने सल्लाह दिएका छौँ लेखेर दिएका छौँ सबै कुराको पालन गर्नुहोला व्रत उपासनाहरू सबै गर्नुभयो भने सबै सबै कुरामा राम्रो राम्रो हुँदै जानेछ भन्दै आजलाई एकैछिन छोटो विश्राम पछि फेरि नयाँ कुराका साथमा उपस्थित हुनेछु सँगै रहनुहोला
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान आठ बजेदेखि नौ बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 म फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृतिको बारेमा हामी विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान समुद्रको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी रहन्छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहन्छौं। हामी हरेक दिन तपाईसँग र तपाईँको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि हामी गर्ने प्रयास गरिरहन्छौँ। कोही जिज्ञासा लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: म कालीकोटदेखि भवानी कमलामी।
0: भवानीजी आरामै हुनुहुन्छ?
1: हजुर आरामै छु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: हजुर
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: अहिले म कालीकोटमा छैन बरु।
0: कहाँ हुनुहुन्छ अहिले?
1: अहिले म सुर्खेतमा छु बरु।
0: अनि सुर्खेतबाट कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: अहिले मैले यो के साइफा रेडियोबाट सुनेको बरु।
0: साइफा एफएमबाट सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: अनि मेरो छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2082 माघ महिनाको 22 गते।
0: माघ महिनाको 22 गते
1: बेलुकी 10:01
0: 10:01 कुन जिल्लामा भयो जन्म छोरीको?
1: कालीकोट जिल्लामै भयो।
0: कालीकोट जिल्लामै हो?
1: हजुर।
0: तपाईँको आफ्नै छोरी हो?
1: हजुर।
0: 82 माघको 22 गते बिहिबार 10:01 जन्म भयो तपाईँको। भनेपछि यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको छोरीको लागि पीबाट प्रीति नाम आउँछ है।
1: हजुर।
0: लग्नमा चन्द्रमा भन्ने ग्रह बसेको छ, यसले गर्दा चिसो असाध्यै धेरै लाग्छ। सूर्य पनि चल्या रहेछ, सूर्यले अलिकति घरमा शोकहरू पर्ने, बिरामी हुने, खर्चहरू बढी हुने हुन सक्छ। भोलिको दिनमा विद्यामा राम्रो छ, इन्जिनियरिङ पढाउने, उकिल सम्बन्धी पढाउने राम्रो ग्रह छ। सप्तम स्थानमा शनिले अलिकति स्वास्थ्यमै समस्या ल्याउँछ। सातौं शनि राम्रो होइन, त्यसमा पनि बृहस्पतिको घरको शनिलाई अलिकति दोषयुक्त मानिन्छ। शान्तिहरू गर्दै पूजापाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: कुन ग्रहको पूजा गर्ने गुरु?
0: अहिले सूर्य भन्ने ग्रहको शान्ति गर्ने, नवग्रहको उपासनाहरू गर्ने, रुद्री चण्डी पाठहरू गराउने राम्रो हुन्छ। त्यस्तो आत्तिएर गराइहाल्नुपर्छ भने होइन, अब यसो मिलाएर यही सानो एकले यसो घरमा पूजा पाठहरू गर्दा अझ राम्रो हुन्छ है त। अहिले केही छ कि छुट्यौ? आमा बाबासँगको सम्बन्ध राम्रो छ, घर परिवारसँग राम्रै हुन्छ, सबै कुरामा ठिक छ। मैले भने नि अलिकति सूर्यले अलिकति बढी मान्छेलाई पीड़ा दिन्छ क्या। सूर्य ग्रह भनेको पीड़ादायक ग्रह हो, यसले पीड़ा नहोस् भन्नको लागि सूर्यको 7000 पल्ट वैदिक मन्त्र हरिः ओम कृष्णेन सावृतमानो निवेशन मृत्युञ्च हिरण्येन सविता रथेन देवो ज्याति भुवनानि पश्यन् ओम गृणी सूर्याय नमः। यो मन्त्र जप गर्नुपर्छ 7000 पल्ट, टाइम लाग्छ। त्यो एकचोटि तपाईँका गाउँका गुरुहरूलाई, तपाईँको गुरुहरूलाई भन्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ कि छुट्यौ?
1: अरू गुरु यसो पाठनको लागि भनिदिनु गुरु।
0: दिउँसो मलाई फोन गर्नु ल, एकचोटि म जानकारी गराउँछु। सायद हेर्नलाई पात्र हुन्न नि मसँग, अहिले सबैको टाइम लाग्छ नि, रेडियोमा त सम्भव हुँदैन नि है। अहिले छुट्यौ? राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहन्छौ। हरेक दिन तपाईँ हामीलाई फोनमा, हरेक दिन तपाईँ सम्पर्कमा रहन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू

0: गरिरहन्छौ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँसँग रहेर हामी कुराकानी गर्छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म उदयपुरबाट हेम बहादुर पहरी।
0: हेम बहादुर पहरी उदयपुरको कुन ठाउँमा हुनुहुन्छ?
1: हजुर म उदयपुरको ताप्ली गाउँपालिका 5 राजदहबाट गुरु।
0: हजुर हजुर
1: उदयपुरको ताप्ली गाउँपालिका 5 राजदहबाट गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँबाट ताप्लीबाट?
1: हजुर म रेडियो खोटाङ सुन्छु गुरु। हजुर
0: बजिरहेको छ होइन रेडियो खोटाङ?
1: हजुर मजाले बजिरहेको छ गुरु।
0: कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा हेर्न चाहन्छु गुरु।
0: कति सालमा जन्मिनु भयो?
1: 2062 साल।
0: 62 साल
1: मङ्सिर महिनाको 6 गते सोमबार दिउँसो 4:36
0: 4:36 हो?
1: हजुर गुरु
0: 4:36 दिउँसो भन्नुभयो होइन?
1: हजुर गुरु।
0: कुन जिल्लामा भयो जन्म?
1: उदयपुर जिल्लामा। हजुर
0: को यो मान्छे?
1: मै हो सर।
0: आफै हो?
1: हजुर गुरु।
0: तपाईँको नाम हेमराज, नाम आउँछ कर्कट राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको छ, लग्नमा मेष लग्न, लग्नको मालिक मंगल, लग्न मे अलि मान्छे एकदम बढी एक्टिभ हुनुभयो क्या? एक्टिभ त ठिकै हो होइन, जे पनि एकदम जोसिलो पाराले सबै कुरो एकदम गडाङगुडुङ गरिहाल्ने होइन?
1: हजुर गुरु।
0: अलि धेरै आत्तिनु भयो क्या तपाईँ? धेरै कुरामा सबै कुरामा गडाङगुडुङ गर्न हुँदैन, अलिकति केही सोचेर अगाडि बढ्नु होला। अहिले 21 वर्षको उमेरमा हुनुभएको छ तपाईँ, अहिलेको उमेरमा तपाईँको लागि यतिखेर सिद्धा भन्ने ग्रह, भूता भन्ने ग्रह चलिरहेको छ। जन्मकुण्डलीमा बृहस्पति पनि केन्द्रवर्ती छन्, लग्नमा मंगल छन्, राम्रै हो। शुक्र पनि भाग्यस्थानमा राम्रै हो। शनि चन्द्रमाको यो विश्वजित त आमालाई एकदम रोगी बनाउँछ, आमाको स्वास्थ्यमा एकदम ख्याल गर्नुहोला। अन्य कुराको लागि धेरै कुरामा राम्रो छ, हात लिनु पर्दैन। अलि धेरै छिटो डिसिजन लिइहाल्ने काम नगर्नु होला है।
1: हुन्छ गुरु।
0: सोचेर विचार गरेर अगाडि बढ्नु होला, राम्रै हुन्छ। के छ अरू विशेष
1: यो गुरु? अनि के छ यसो सरकारी जागिर तिरो छ कि छैन?
0: सरकारी जागिरीमा आर्मी पुलिस प्रशासनमा ठ्याक्कै काम बन्छ, तर एकचोटि सामान्य ग्रह शान्ति गरेर जानुहोस्, राम्रो हुन्छ। अन्य कुरामा मैले देखिनँ फेरि है, तपाईँलाई फेरि पढ्न चाहिँ असाध्यै अल्छी लाग्छ नि फेरि।
1: हजुर पढाइ छोडिसकेको गुरु।
0: ए लु बरबाद, कहाँ जागिर? आर्मी पुलिसमा फर्म भर्नु भएको छ?
1: आर्मी पुलिसमा फर्म एकचोटि भरेको गुरु, आफ्नै कमजोरी कारणले गर्दा भएन, अब फेरि भर्नु पर्छ गुरु।
0: के कमजोरी भयो आफ्नो भन्नु त?
1: त्यति बेला चाहिँ म अलिक रोगी थिएँ, त्यही भएर सफल भएन गुरु।
0: त्यही भएर मैले के भने, ग्रह थियो, ग्रह शान्ति गर्नुपर्छ है भन्ने मैले कि।
1: हजुर गुरु,
0: ग्रह शान्तिहरू गर्नु, नवग्रहको शान्ति, विश्वको युक्त ग्रह छ तपाईँको शरीरमा, विश्वको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू गर्ने, चाँदीहरू दान गर्ने गर्दा पूर्णिमाको व्रत बस्दा जागिरमा 99% पक्का छ। तर आर्मी पुलिसमा, अन्य जागिरमा हुँदैन मैले भनिहालेँ, पढ्न चाहिँ अल्छी गर्ने मान्छे, अरू कुरामा चाहिँ एकदम गडाङगुडुङ गर्ने मान्छे है।
1: हजुर
0: ल अहिले छुट्टी हो राजेश्याम।
1: हजुर घर बास्तु कस्तो छ?
0: सबै कुरा ठिक छ, एकदम राम्रो छ। ग्रह शान्तिहरू गर्दै, ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला, राम्रो हुन्छ होइन। रातो रङ राम्रो, पूर्व दिशा राम्रो, 1 अङ्क राम्रो हुन्छ अहिले, 9 अङ्क राम्रो हुन्छ अहिले, छुट्टिन्छु। राधे राधे।
1: हस् गुरु, श्री राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणमा छौँ, यतिखेर हामी नेपालभरबाट एकै साथमा तपाईँसँग बजिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ है। भूत

0: भन्नु त साल महिना गते समय
1: 2057 साल
0: हजुर
1: फागुन महिनाको 29 गते
0: हजुर
1: राति 3:45
0: राति 3:45 कति 45
1: हजुर
0: कुन जिल्लामा भयो जन्म
1: कालीकोट जिल्लामा
0: कालीगंज जिल्लामा के बारको राति के बारको बिहान
1: शनिबारको राति आइतबारको बिहान
0: कति साल फेरि भन्नुहुँदै छ
1: 2057 साल फागुन महिनाको 29 गते
0: मैले बुझे 57 सालको फागुनको 29 गते न आइतबार न शनिबार अहिले म तपाईँसँग छुट्टिन्छु राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो समय भन्नुभयो तर सबै कुराहरू ट्याक्क मिलेन केही कुरामा गल्ती भएको हुन सक्छ सच्याएर फेरि भोलिका दिनमा हामी तपाईँसँग रेडियोको सेटमा भेटघाट गरिनेछौ तपाईँ फोन गर्दै हामीलाई हरेक दिन हामीसँग भएका विभिन्न जानकारी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका हुन्छौ कोही जिज्ञासु आउनु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु को हुनु छ कहाँदेखि राधे राधे हजुर
2: राधे राधे गुरु
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर डोटीबाट हजुरको शुभ नाम दुर्गाजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले शैलेश्वरी एफएमबाट कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले छोरीको साल महिना गते समय भन्नु त
2: 2067 साल अनि कार्तिक महिना 11 गते दिउँसो 1:35
0: कुन जिल्लामा भयो जन्म
2: डडेलधुरा
0: जिल्लामा
2: हजुर
0: ओ यो मान्छे
2: छोरी
0: छोरीको लागि 67 सालको कार्तिकको 11 गते बिहिबार होइन
2: हजुर
0: आराधना नक्षत्रको तेस्रो पावमा नाम जुर छ नाकलाई थोप्ने नबाट नाम जुर छ गको स्थानमा छबाट छत्र कुमारी नाम राख्ने मिथुन राशि हुन्छ षष्ठीको दिनमा जन्म भएको छ है अब यतिखेर यहाँबाट हेर्दाखेरि 16 वर्षको उमेर देखियो राशिमा उल्का भन्ने ग्रह प्रवेश गरिसकेको छ संगत राम्रो गराउँदैन यसले पढाइमा राम्रै गराउँछ तर चिसो असाध्य लाग्छ नबोलिकन एकरोपन गर्ने जिद्दी स्वभाव घोसे घोसे टाइप भन्छ नि गाउँघरतिर होइन त्यो खालको स्वभाव छ आमा बाबासँग राम्रो छ पढाइमा एकदम मेहनत गराउनु होला है उल्काले फेरि संगत बिगार्छ 15 वर्षबाट 21 वर्षसम्म उल्काले संगतहरू बिगार्ने परिवारमा बिगार्ने खालको कामहरू गर्छ विशेष ध्यान दिनु है त
2: अरू
0: के छ विशेष उल्का ग्रहको शान्ति गर्ने आइतबारको दिन व्रत बस्ने चन्द्र ग्रहणीयको शान्ति गर्ने महामृत्युञ्जयको जप गर्ने र पूर्णिमा व्रत बस्ने गर्दा धेरै कुरामा राम्रो हुन्छ है मैले त्यही भने छ अङ्क राम्रो हुन्छ पहिलो रङ राम्रो पूर्व दिशा राम्रो हुन्छ है त
2: हजुर गुरु
0: राधे राधे
2: घरको वास्तु कस्तो छ गुरु
0: वास्तुको लागि राम्रै छ नराम्रो छैन राधे राधे हामी हरेक दिन कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा हामी छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौ 98453 97658 र 98142-73601 सिधा तपाईँसँग भएका विभिन्न कुराहरूको जानकारी गर्ने दिने तपाईँलाई प्रयास गरिरहेका छौ हामी हातबारीबाट हामी अबको बसाई आज अन्तिम रहनेछ तपाईँलाई जानकारी गराउँ है आज पनि आउनु भएन र अब तपाईँ चाँडै आउनु भएन भने तपाईँ र हाम्रो भेटघाट प्रत्यक्ष रूपमा कि तपाईँ अब भरतपुर आउनु पर्यो कि अब हामी कहिले काहीँ दिङ्ला पारिपट्टि आयो भने भेटाउन सक्छ अथवा भोजपुरतिर आयो भने भेटाउन सक्छ अथवा धनकुडातिर आयो भने भेटाउन घाटो हुन सक्छ यहाँ पनि अलिक पछि 2-4 वर्षपछि फेरि यहाँ हेर्नु त 77 सालमा आएर अहिले 83मा आउनु पर्यो फेरि अर्को सालमा कहिले आइन्छ अब अर्कै साल त नभनौँ 1-2 साल पछाडि 5-10 साल पछाडि अब यहाँको उपस्थितिको माग हुन्छ धेरैले आउनु भन्नुभयो भने फेरि आउँछौ है त्यसै गरी हामी भेटघाट फेरि पनि कतै न कतै त होला तर खाँदबारीमा चाहिँ यो सालको यो पालीको बसाई चाहिँ

0: चाँदनी चोकमा हाम्रो आज मात्रै रहन सक्छ है, त्यसो भएको होला तपाईँलाई जानकारी गराउँछु। यहाँ सबै कुराको व्यवस्थापन गर्नुहुने फेरि पनि दिपेन्द्र साकेश्वरलाई विशेष आभार। उहाँ रेडियो संखुवा सभाको माध्यमद्वारा उहाँसँग परिचय भयो, उहाँसँग भेटघाट भयो, चिन्जान भयो, पहिले आउँदा पनि असाध्यै माया गर्नुभयो, अहिले पनि माया गर्नु भएको छ, हामीसँग सँगै सँगै सँगै रहन्छौ। हामी आजको बसाइ अन्तिम रहन्छ, यही कुराको जानकारी गराए। कोही चाहिँ यहाँ छु लाइनमा हुनुहुन्छ, स्वागत गरिहाल्छु, को हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? नरेन्द्र जी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: म यो मोती भन्ने रेडियो मोती।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: मेरो आफ्नो बारेमा।
0: कति सालमा जन्मिनु भयो तपाईँ?
1: 2048 9 महिना 26 गते।
0: एकचोटि फोन राखेर फेरि फोन गर्नु होला, तपाईँले भनेको मिलेन। रेडियो मजाले सुन्नु, मैले फेरि पनि अनुरोध गरेँ, तपाईँले भनेको मिलेको छैन, मैले के चाहिन्छ भन्छु, एकचोटि फोन राखेर सुन्नु भर्खर भनिहाल्छु अनि जानकारी गराउँछु। अहिले छुट्टिन्छ, राधे राधे। हामीसँग हुनुहुन्थ्यो रेडियो मोतीबाट कार्यक्रम सुनेर फोन गर्नुभएको थियो, तर हामीलाई जन्म साल जन्म महिना चाहिने हो। त्यसो भएको हुँदा अब जन्म महिना भन्नु भएन भने हामी तपाईँको चुनाव हेर्न सक्दैनौँ, असमर्थ हुन्छौँ। मैले फेरि पनि अनुरोध गरेँ, तपाईँहरूले कपीमा लेखेर हामीलाई फटाफट रूपमा फोन गर्नुभयो भने अनि बल्ल हामी तपाईँसँग भेटघाट गरेर प्रष्ट हुन सक्छौ। त्यसो भएको हुँदा तपाईँहरूले महिनाको नाम भन्नु भएन, बार थाहा छैन, राति जन्मेको बच्चाहरूको के बारको राति के बारको बिहान थाहा छैन, अथवा कति गतिको राति कति गति बिहान थाहा छैन, क्लियर हुनुहुन्न भने, प्रष्ट हुनुहुन्न भने फोन नगर्नुहोला। बरु त्यस्तो अप्ठ्यारो छ भने दिउँसो यही नम्बरमा फोन गर्नुहोला, जुन नम्बरमा अहिले फोन प्रयास तपाईँ गर्दै हुनुहुन्छ तिनै नम्बरमा हामीसँग प्रत्यक्ष रूपमा जोडिन सक्नुहुन्छ। 98 4 53 97 658 र 98 1 42 73 601 सिधा तपाईँसँग हामी सम्पर्कमा रहन्छौ र हामी तपाईँसँग भएका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँगबाट धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौ। आज हामी खानबारीबाट तपाईँसँग बोल्दै गर्दा हामी तपाईँको लागि अब हामी यहाँबाट जुन धनगोटा होइन हामी इटरी झापा बस्ने कुरा थियो, हामी कतै नबसिकन हामी सिधै अबको यात्रा भरतपुरसम्मको रहन सक्छ। भरतपुरसम्म पुग्दा 2-4 दिन टाइम लाग्न सक्छ। तपाईँहरू जहाँबाट हामीलाई भेट्न खोज्नु भएको छ, भरतपुरमा आउनको लागि अझै 5-10 दिन भेट्न हुन सक्छ। भेट गर्नको लागि सम्पर्कमा रहेर अब चाहिँ कति कतै भेटिन्छ भनेर चाहिँ तपाईँले उ गर्नुहोला है। त्यसो भएको हुँदा हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान समितिका विशेष जिज्ञासाहरूको समस्याको समाधान हामी तपाईँबाट गर्ने गर्छौ। हामी कार्यक्रमको आजको लागि लगभग अन्तिम भागमा आइसकेका छौं। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनि तरङ्गबाट रहनेछ। तबसम्मको लागि भने म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको यतिखेरको यो आवाजबाट एकैछिन तपाईँसँगबाट विदा हुँदै भोलि बिहान 8 बजे उपस्थित हुने वाचा गर्दै आजको लागि आज चाहन्छु तपाईँको दिन मंगलमय रहोस्, आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555।
3: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861531950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029562320 र 98420501।
4: Coming up next, Kantipur Diary.
5: Time check. It's 9 a.m.
4: Brought to you by
6: Kam Premium Ma, Ajivan Sarvadesh Surakshya Dine, Nepal Ke Pahilo Surya Jyoti Sahi Plan. Sahi Cha, Isle Ta Ma Sahi Bhandai Chu.
5: Surya Jyoti Life Insurance, Jeevan Ko Lagi।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजेका लागि बोलाइएको हो। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ। त्यस्तै विनियोजन विधेयक 2083 अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिने सम्भावित कार्यसूची छ। यस्तै रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा समेत उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यसूची छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार 3 सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको जानकारी दिएकी छन्। उनका अनुसार सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा सो कार्य अघि बढ़ाइएको छ। सुकुम्बासी बस्तीबाट विस्थापन भएकाहरूलाई सरकारले 7 ठाउँमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाएको छ। सरकारले काठमाण्डौ, भक्तपुर र काभ्रेमा गरी 7 ठाउँमा होल्डिङ सेन्टर तोकेको हो। बालाजोर स्थित माछा पोखरी लजमा 87 घरका 294, राधास्वामी आश्रम किर्तिपुर स्थित 65 घरमा 277 र भक्तपुर खरीपाट स्थित विद्युत तालिम केन्द्रमा 99 घरका 355 छन्। भक्तपुर बोर्ड स्थित कृषि तालिम केन्द्रमा 24 घरमा 115, नगरकोट स्थित खानेपानी तालिम केन्द्रमा 21 घरका 80 र बनेपा स्थित रेड क्रसमा 45 घरका 195 तथा इचंगु नारायण अपार्टमेन्टमा 47 घरका 172 जना राखिएको छ। अधिकार सम्पन्न बागमती सभ्यताकृत विकास समितिको हालसम्मको तथ्याङ्क अनुसार 388 घरका 1488 जना होल्डिङ सेन्टरमा आश्रित छन्। सल्यानमा प्रहरीले बागचौ नगरपालिका 6 ओडा अध्यक्ष वर्ष 60 ज्ञान बहादुर ओलीलाई पक्राउ गरेको छ। आर्थिक लेनदेनको मुद्दा परेपछि प्रहरीले ओडा अध्यक्ष ओलीलाई पक्राउ गरेको। जिल्ला अदालत सल्यानको गत जेठ 25 गतेको पत्रानुसार 35 दिने पक्राउ पूर्जी जारी गरी जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय ठार मारेको संयुक्त टोलीले वडा अध्यक्ष ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक जेबराज भट्टराईले जानकारी दिए।
1: नेपाल मेंलुम प्रविधि से बनल आलमोनियम कोटेज सादा और रंगीन जस्ता पाता गुलास जुड़ा कलर और से 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आ टिकाऊ है। 3 गुणा बेसी जिके जाए हुला छै त अरु कतिले खोज्बै।
2: वाईफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8350 फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्। वाईफाई नेपाल स्पीड पनि सस्तो पनि।
3: ओहो जेठा, बजार हिट कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुराँस छ जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
4: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
6: हुलास भए अरू किन खोज्ने?

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।
2: जस्ता

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी।

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी जिंक कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: स्तरोन्नति भइरहेको अरणीको राजमार्ग अन्तर्गत काभ्रेको धुलीखेल खावा सड़क खण्ड पक्कीकाले दुई महिनादेखि बन्द छ। गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर कालोपत्र डीबीएम पीचको काम गरिए पनि बिटुमिन अभावका कारण बन्द अवस्थामा रहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। इरानले अमेरिकासँगको अन्तरिम सम्झौता अन्तर्गत आफ्नो समृद्ध युरेनियम भण्डारलाई कटौती गर्न सहमत भएको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीहरूले जनाएका छन्। आणविक मुद्दाको विषयमा इरानले त्यसलाई स्वीकार गर्नु अमेरिकाका लागि ठूलो जीत भएको ती अधिकारीहरूको भनाई छ।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189.

0: सँग बोलेर पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको। कहौ माता,
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 98।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
4: खातबारीको लागि पाँचबरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाँचबरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू:
5: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथिपरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843-47-262,
6: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9852-28-646।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
6: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू:
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, शङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 MHz।
9: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54, र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ शङ्खुवा सभा।
13: राष्ट्रको गौरव नेपालको आवाज, आजको आवश्यकता समृद्ध समाज। रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बजे हो।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: एमसीएसए कम्प्युटर सेन्टर खातबारी संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरुरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861553950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।
2: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9748346084।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
4: Thank you. कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422-6667।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल।
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99525-61580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
2: र 9819320075।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 01, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
3: राष्ट्रपतिद्वारा आसन्न महाधिवेशनमा आउने प्रतिनिधिको मापदण्ड तय। विशिष्ट अतिथिका लागि कंग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीलाई निम्तो। अमेरिकासँगको सम्झौता अनुसार युरेनियम भण्डार कटौती गर्न इरान तयार। इरानको पुननिर्माणका लागि 300 बिलियन डलरको कोष स्थापना गरिने। र विश्वकप फुटबलमा कोलम्बियाको शानदार शुरूआत, उज्बेकिस्तान 3-1 पराजित।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पीड पनि सस्तो पनि।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार। अब विस्तारमा, विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा पनि उनीहरूले विगतमा जस्तै प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन सभामुखबाट रूलिङको माग गरेका हुन्। नेकपाका गोपाल शर्माले प्रधानमन्त्रीले नै गैर जिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूले समेत त्यस्ता अभिव्यक्तिहरूमा प्रतिस्पर्धा गर्न थालेको बताए। शर्माले अर्थ मन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति त्यसैको उदाहरण भएको टिप्पणी गरे। उनले एउटा साधारण मान्छेले खुट्टा भाँच्ने अभिव्यक्ति दिएको भए के गर्नुहुन्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे। सरकारकै कारणले देशभर अराजकता बढ़ेको उनले जिकिर गरेका थिए। उनले प्रधानमन्त्रीले दिएको गलत अभिव्यक्ति सच्याउन रेकर्डबाट हटाउन माग समेत गरेका थिए। रासोपाले आगामी साता चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वका लागि मापदण्ड तोकेको छ। अधिवेशन हुन नसकेको मधेसबाट समेत प्रतिनिधित्व गराउनका लागि मापदण्ड तोकिएको हो। रासोपाले महाधिवेशन आयोजक समिति गठन हुँदाको समयसम्म केन्द्रीय पोर्टलमा दर्ता भएको प्रदेश समिति पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधित्व गराउने भएको छ। प्रदेश अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र प्रदेश विभागका पदाधिकारीहरूलाई पनि महाधिवेशनमा प्रतिनिधित्व गराइने भएको छ। प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिवको पनि प्रतिनिधित्व हुनेछ। यसै गरी जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाहरूबाट सभापति सहित तीन सदस्यलाई प्रतिनिधित्व गराइने रासोपाले जनाएको छ। निर्वाचन सम्पन्न भएका पालिकाको हकमा एकजना सभापति वा सभापतिले तोकेको समितिका पदाधिकारी वा सदस्य मध्येबाट एकजना प्रतिनिधि हुन पाउनेछन्। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन्। सभामुख डोल प्रसाद अरियालले बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्। आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची समेत राखिएको छ।
2: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको बताएकी छन्। उनका अनुसार सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा सो कार्य अघि बढ़ाइएको हो। सुकुम्बासी बस्तीबाट विस्थापन भएकाहरूलाई सरकारले सात ठाउँमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ। सरकारले काठमाडौँ, भक्तपुर र काभ्रेमा गरी सात ठाउँमा होल्डिङ सेन्टर तोकेको हो। बालाजु स्थित माछापोखरी लजमा 87 घरका 294, राधास्वामी आश्रम कृतिपुर स्थित 65 घरमा 277 र भक्तपुर खरीपाटे स्थित विद्युत तालिम केन्द्रमा 900 घरका 355 जना छन्। भक्तपुर बोडे स्थित कृषि तालिम केन्द्रमा 24 घरमा 115, नगरकोट स्थित खानेपानी तालिम केन्द्रमा 21 घरका 80, बनेपा स्थित रेड क्रसमा 45 घरका 195 र इचंगु नारायण अपार्टमेन्टमा 47 घरका 172 जना छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको हालसम्मको तथ्याङ्क अनुसार 388 घरका 1488 जना होल्डिङ सेन्टर आश्रित छन्।
1: रापरपा पूर्व उपाध्यक्ष दिलविकास राज भण्डारीले पार्टी कार्यालय रहेको आफ्नो घर खाली गर्न अध्यक्ष राजेन्द्र लिङदेनलाई 35 दिने अल्टिमेटम दिएका छन्। लिङदेनका नाममा एक खुला पत्र लेख्दै राज भण्डारीले आफ्नो पैसा सहित घर फिर्ता गर्न समय सीमा दिएका हुन्। राज भण्डारीको धुम्बारा स्थित घरमा रापरपाको मुख्यालय रहेको छ। राज भण्डारीले हालै महामन्त्री डाक्टर धवल शमशेर राणासँगै रापरपा परित्याग गरेका छन्। खुला पत्र लेख्दै राज भण्डारीले लिङदेनको जीवनशैली र उनले विभिन्न स्थानमा आर्जन गरेको सम्पत्तिमाथि समेत प्रश्न उठाएका छन्। राज भण्डारीले 2079 निर्वाचनका क्रममा लागेको 45 लाख रूपियाँ मध्ये फिर्ता गर्न बाँकी 35 लाख रूपियाँ फिर्ता गर्न माग समेत गरेका छन्।
2: सल्यानमा प्रहरीले बागचौर नगरपालिका 6 का वडाध्यक्ष वर्ष 60 का ज्ञानबहादुर ओलीलाई पक्राउ गरेको छ। आर्थिक लेनदेनको मुद्दा परेपछि प्रहरीले वडाध्यक्ष ओलीलाई पक्राउ गरेको हो। जिल्ला अदालत सल्यानको गत जेठ 25 गतेको पत्रादेश अनुसार 35 दिने पक्राउ पूर्जी जारी गरी जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय थार मारेको संयुक्त टोलीले वडाध्यक्ष ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताए। आर्थिक लेनदेनको मुद्दा भएकाले वडाध्यक्षलाई जिल्ला अदालत सल्यानमा कार्यवाहीका लागि पेश गरिएको उनले जानकारी गराए। नारायणगढ़ मुगलिन सड़क खण्डमा दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार गए रातीबाट छाकामना 5 तोइन खोलामा पहिरो खसेपछि सड़कमा यातायात सेवा अवरूद्ध भएको थियो। सड़क सुपरभाइजर ईश्वर छेत्रीका अनुसार पहिरो हटाइएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए। नारायणगढ़ मुगलिन सड़क खण्डको तोइन खोलामा पहिरो र ढुङ्गा खसिरहने हुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।
1: स्तरोन्नति भइरहेको अरणिको राजमार्ग अन्तर्गत काभ्रेको धुलीखेल खावा सड़क खण्ड पक्के कार्य 2 महिनादेखि बन्द छ। गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर कालो पत्रेको काम गरिए पनि बिटुमिन अभावका कारण बन्द अवस्थामा रहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। धुलीखेल चोकबाट 2.5 किलोमिटर सड़क दुईतर्फी पहिलो चरणमा पक्की बनाइएको सो सड़कमा वैशाखदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको थियो। कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर सुमन योगेशले 2 महिनादेखि बिटुमिन अभावका कारण बाँकी पक्की बनाउने काम तथा पहिलो चरणमा डीबीएम कालोपत्रे गरिए पनि आसफल्ट थाप्ने कार्य बाँकी रहेको बताए। उनका अनुसार स्तरोन्नति भइरहेको 4 किलोमिटर मध्ये बाँकी दूरी दुवैतर्फसम्मको पक्की गर्ने कार्य वैशाख पहिलो सातादेखि थालिने योजना बनाइए पनि कच्चा पदार्थको अभावका कारण 2 महिनादेखि काम रोकिएको हो। हाल यात्रालाई सहजता दिन पक्की गर्ने काम बाँकी दूरीमा खाल्डाखुल्डी पुर्ने काम पनि भइरहेको आयोजनाका इन्जिनियरले जनाएका छन्।
2: अत्याधिक गर्मी बढ़ेपछि पश्चिम नवलप्रासीको प्रतापपुर गाउँपालिकाले 2 दिन विद्यालय विदा गरेको छ। चर्को घाम तातो हावा चलेका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विदा दिएको हो। गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले सूचना जारी गर्दै असार 4 र 5 गते पालिकाभित्रका सबै शैक्षिक संस्थाहरूमा विदा दिने उल्लेख छ। दिउँसोको समयमा बाहिर हिण्डुल गर्न कठिनाई हुने र केही विद्यालयमा जस्ता पाताको छाना भएकाले अत्याधिक गर्मी हुने कारणले विदा गरिएको गाउँपालिकाले जनाएको छ। सदरमुकाम परासी र आसपासको क्षेत्रमा केही दिनदेखि तातो हावा चल्ने र गर्मी बढ़ेपछि जनजीवन प्रभावित बनेको छ। जिल्लाका अन्य पालिकाले पनि विदा दिने तयारी गरेको हाम्रा सहकर्मीले जनाएका छन्।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01-5970789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: आजकल AI voice, fake video को माध्यमबाट ठगी गर्ने, digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offer को माध्यमबाट ठगी गर्ने ठगहरुको बिक्री बढेको हुनाले यस्ता ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले अमेरिकासँगको अन्तरिम सम्झौता अन्तर्गत आफ्नो समृद्ध युरेनियम भण्डारलाई कटौती गर्न सहमत भएको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले बताएका छन्। आणविक मुद्दाको विषयमा इरानले

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
0: 9010555580
2: र वाट्सएप नम्बर 9852286646।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852558344 र 029562248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
5: आयो सबको घर घरमा,
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको एक बज्यो।
1: MCSA कम्प्युटर सेन्टर खाँदै संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संघ सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल,
3: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले,
4: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
8: र 9819320075।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0975605080, 9852165080 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
1: 9810555580
3: र व्हाट्सएप नम्बर 9852286646।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9825206580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।
6: आयो सबको घर घरमा आयो।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819370075।
4: आयो सबको घर घरमा आयो।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
5: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 0295602048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
9: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेटिभ सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9825061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, शङ्खुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: सबैभन्दा पहिले मुख्य मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालय गत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द। उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई। मोबाइल एपबाट पहिरो वा सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढेपछि एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने। एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको। अहिलेसम्म शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले जवाफ दिइसक्नु भएको छ। अहिले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जवाफ दिइरहनु भएको छ। प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा बजेटको सबैभन्दा ठूलो हिस्सा 77.13% पालिकामा वित्तीय हस्तान्तरण गरेको जानकारी दिनुभयो। यस्तै प्रदेश तहमा 2.26% र संघीय तहमा 20.61% बजेट विनियोजन भएको छ। संघीय तहको बजेट मध्ये 62.91% रकम निवृत्त शिक्षकहरूको पेन्सनका लागि छुट्याइएको छ। समग्र शिक्षा बजेटको 78.20% हिस्सा तलब र पेन्सनमा खर्च हुने गरेको मन्त्रीले जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ। प्रतिनिधि सभा नियमावलीमा सम्बन्धित मन्त्रीले नै जवाफ दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मा दिनुभएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिनुभएको थियो। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। भारतले निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको संघको भनाई छ। संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालमा गोदाममा 7 लाख टन गरी 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनीतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य समय हो। यही बेला टिपाई नहुँदा किसानहरू मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ। गृहमन्त्री सुधन गुरूङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टरसहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अघिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ़ने उहाँको भनाइ छ। मनसूनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरूङको भनाइ छ। यस प्रणालीमा सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था तथा निकायहरूलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्रचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयहरूलाई निर्देशन दिएको छ। साथै यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। तनहुँमा 9 वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा परि 17 जना बाल बालिकाको ज्यान गएको छ। 2074 सालदेखि 2082 सालसम्मको अवधिमा यस्ता घटनामा 21 जना घाइते भएका छन्। वन्यजन्तुको आक्रमणमा बन्दीपुर गाउँपालिकामा मात्रै 7 जना बाल बालिकाको ज्यान गएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। भानु नगरपालिकामा 5 जनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। व्यास नगरपालिकामा 2 जना, शुक्ला गण्डकीमा 2 जना र आबू खैरेनी गाउँपालिकामा 1 जनाको ज्यान गएको छ। ज्यान गुमाएका मध्ये धेरै जसो घटना चितुवाको आक्रमणको कारण भएका हुन्। अब विदेशको खबर। आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने भएको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा भने बताउनु भएन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन। मोबाइल फोन जस्तै स्मार्ट उपकरणहरूमा मेमोरी चिप अत्यावश्यक हुन्छ, तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। एकातिर माग बढ़िरहेको र अर्कोतिर आपूर्ति सीमित रहेकाले चिप उत्पादकहरूले मूल्य बढ़ाइरहेका छन्। यस वर्षको शुरूमा सामसङले मेमोरी चिप आपूर्तिको अभावले विद्युतीय उपकरणहरूको मूल्य बढ़न सक्ने बताएको थियो। कम्प्युटरका सबैभन्दा सस्तो भागहरूमध्ये एक मानिने ऱ्यामको मूल्य सन् 2025 अक्टोबर यता दोब्बर भन्दा धेरै भइसकेको छ। अब खेल खबर फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरणका दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यसै राति पाउने 1 बजे अमेरिकाको लस एन्जलसमा रंगशालामा समूह बीका स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यसै बिहान पाउने 4 बजे समूह बीका क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान पाउने 7 बजे ग्वाडा लजरा रंगशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। यसैबीच फिफा विश्वकप 2026 पहिलो चरणका खेलहरू सकिएसँगै बीबीसी स्पोर्ट्सका विज्ञहरूले प्रतियोगितामा सहभागी 48 टोलीको नयाँ वरियता सार्वजन गरेका छन्। पहिलो खेलको प्रदर्शनका आधारमा फ्रान्स वरियताको शीर्ष स्थानमा रहन सफल भएको विज्ञहरूको भनाई छ। सेनेगललाई 3-1 गोलले हराएको फ्रान्सको उत्कृष्ट प्रदर्शन र हरेक ठाउँमा बलिया खेलाड़ी रहेका विज्ञहरूले बताएका छन्। सूचीमा क्रोएसियालाई हराएको इंल्याण्ड दोस्रो र अल्जेरियामाथि शानदार जित निकालेको अर्जेन्टिना तेस्रो नम्बरमा छन्। यस्तै कुरासाओलाई 7 गोलले हराएको जर्मनी चौथो र घरेलु टोली अमेरिका 5 स्थानमा रहन सफल भएका छन्। यस्तै 6 नर्वे 7 कोलम्बिया 8 मोरक्को 9 ब्राजिल र 10 स्वीडेन पढ़ेका छन्। विज्ञहरूका अनुसार यसपटक फ्रान्स र अर्जेन्टिना जितको मुख्य दावेदारका रूपमा देखिएका छन्। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई, मोबाइल एपबाट पहिरो र सड़क अवरोधबारे जानकारी दिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने, एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: साली नदीको शिर,
11: मणि चूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भीडभाडबाट टाढा,
11: सहरबाट नजिकै,
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
11: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सबैका लागि दृष्टि।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासेनी सहित प्राविधिक टोलीले मेलम्ची खानेपानी आयोजना अन्तर्गत काठमाडौँ उपत्यकामा निर्माणाधीन खानेपानी संरचनाहरूको स्थलगत अनुगमन गरेको छ। टोली आज काठमाडौँको कपन, सुन्दरीजल र गोकर्णेश्वर क्षेत्रमा पुगेर आयोजनाको प्रगति समीक्षा गरेको। अनुगमनको क्रममा सचिव पुडासेनीले आयोजनाको गुणस्तर कायम राख्दै तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। आयोजना समयमै सकेर नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ। आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार मेलम्चीको पानी प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछाउने काम शुरू भएको छ। यो नेपालमा खानेपानी वितरणका लागि प्रयोग गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो व्यासको पाइप हो। भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुन लागेको चिनिया तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रशिक्षार्थीहरूलाई तालिमको उद्देश्य, महत्व तथा भावी अवसरबारे जानकारी गराइएको थियो। कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरपालिकाले विभिन्न सिपमूलक तथा व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। विदेशी पर्यटकलाई भक्तपुरको कला, संस्कृति र सम्पदासँग जोड़ी राख्न भाषा तालिम महत्वपूर्ण रहेको उहाँको भनाई छ। चिनिया तथा जापानी भाषाको 4 महिने तालिम आउँदो आइतबार असार 7 गतेदेखि शुरू हुनेछ। तालिममा हरेक दिन बेलुका 5:30 बजेदेखि 7 बजेसम्म खोप इन्जिनियरिङ कलेजमा सञ्चालन हुनेछ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 6 बासुकी चोकबाट लागू औषध सहित 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेका 23 वर्षीय अनिश तामाङ, मोरङका 30 वर्षीय विवेक गिरी, सिन्धुपाल्चोकका 18 वर्षीय किशोर र गोकर्णेश्वर नगरपालिका 6 बस्ने 28 वर्षीय निशान देउला रहेका छन्। प्रहरी वृत्त बौद्धबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस्तै भक्तपुरको श्री विनायक नगरपालिका 10 मिलन चोकबाट लागू औषध सहित 1 जना पक्राउ परेका छन्। प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका 10 सूर्य विनायकका 31 वर्षका सुजन शाहीलाई पक्राउ गरेको हो। र वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै 63,30,000 रूपियाँ ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले 5 जना महिला र 2 पुरूष सहित 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटकी शारदा कुमारी अधिकारी, कास्कीकी सुनिता सुवेदी तिवारी, इलामकी सावित्री देवी अरियाल, महोत्तरीका योगेश कुमार यादव, रूपन्देहीका ऋषिराम पाण्डे, अनिता पाण्डे र पाल्पाका अम्बिका घिमिरे रहेका छन्। पीड़ितहरूबाट रकम लिएर सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई, मोबाइल एपबाट पहिरो वा सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेलम्ची खानेपानी आयोजना अन्तर्गत काठमाडौँमा निर्माणाधीन संरचनाको अनुगमन, गुणस्तरीय सेवाका लागि संरचना महत्वपूर्ण रहेका भनाई।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

कलिले थियो, हजारौं सपनाहरूले भरिएको मन पनि सँगै थियो, तर पनि सानो दैव लाग्यो, भाग्यले ठग्यो, पापी कालले पनि धरतीमा जिउनै दिएर के गर्नु। सँगै रमाउने इच्छा यो जन्ममा यही छोडेर विदा हुँदैछु। मेरो सम्झना आयो भने, मेरो सम्झना आयो भने ती अनमोल आँसुका टिका म खसाल्नु ल, किनकि तिमी रुदा म कहिले खुसी हुन सक्दिन कहिले।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
2: ब्याङ्क। असली ओपीसी सिमेन्ट सिन्स 2003।
3: डिश होम फाइबर नेट एक सही कनेक्शन।
1: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो।
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा।
5: बेरोजगारीलाई हराउँ देशलाई जिताउँ।
6: रोयल बैंक खुशी बाणी वर्ष खुशी।
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध। 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ।
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आकी छ। गाउँको मान्छे ठाउँमा हुनुहुन्छ, ठाउँको मान्छे गतिलो हुन्न भन्छन्। भर्खरकी फुल जस्तै छ फुलमाया, बाटो बिराउली दिशा देखाउन है बाबु, धर्मै लाग्ला।
9: हुन्छ हुन्छ, पिर नगर्नु, म छु।
10: दाइ यहाँ बस्नुहुन्छ र?
9: बस बस, हामीलाई त बानी भइसक्यो। यहीँबाट गाडी लाग्छ, गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ। मैले सालसँग कुरा गरिसकेका छु, मान्छे राम्ररी छ भन्दै छु। काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ। किराना पसलको दिदीलाई कोठा खोज्न भनिसके, तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाछु। 5-7 दिनमा सबै सेटल हुन्छ।
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाइ?
9: चलिन्छ, कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न। देख्यौ, ठाउँ पाइयो सर। हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको, र त एक दिन चलाउँला भन्ने छ। पिर नगर, म छु।

0: सकम्बरी
1: सकम्बरी
0: हजुर तपाईँको नि
1: सुयोगवीर
0: सुयोगवीर
1: जोक्सपार बाई द वे आम देव
0: डिरेक्टर
1: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
0: अनि डिनर चाहिँ गर्नुहुन्न
1: आर्ट्स मोड लाइट क्यामेरा

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी, छि कतिन्जेल हो यो दलदलमा, गालामा गालामा रस थन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने।
1: यस्तो मान्छे कस्तो मान्छे दाई, के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाइ भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएकी होइन, तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने,
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ, र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

छैन। रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0291400084 र 98040485827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
4: नमस्कार है वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
1: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1, बुद्धचोक बाटो, दूरसञ्चार जाने बाटो।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: सुनको
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खासबारी एक बुद्ध टोल, सम्कुवा सभा,
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852058344 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खासबारी एक बुद्ध टोल, सम्कुवा सभा।
11: आयो सबको घर घरमा,
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842057841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54 र सहसचिव होम बहादुर मगर 98 4 23 88 9 35। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीपरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।

0: उच्चको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-66।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दरनगर खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनोकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-5906-67 र 98-4-20-22-67।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
4: आयो सबको घर घरमा आयो।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 029-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: लौकै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
4: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: झापाका चिया उद्योग पनि बन्द। उद्योगी र किसान सहित झण्डै 60,000 श्रमिक समस्यामा समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
6: इरान युद्ध टुङ्ग्याउने सहमतिमा पाकिस्तानी प्रधानमन्त्री शहबाजको पनि हस्ताक्षर। रूसमाथि युक्रेनको व्यापक आक्रमण, अब युद्ध अन्त्य गर्ने समय आएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
5: र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदै पहिलो चरणमा फ्रान्स र इङ्ल्याण्डको उत्कृष्ट प्रदर्शन।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943333 4935555।
11: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र त्यही अनुसार आउँदो आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाएको दावी गर्नुभयो। विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि फाउण्डेशन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरेको मन्त्री पोखरेलको भनाई छ। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले एआई आईटीको विकासमा बढ़ीभन्दा बढ़ी जोड़ दिएर त्यसलाई उपयोगमा ल्याउने कुरामा जोड़ दिएको भन्दै अनुसन्धान, रिसर्च, इनोभेशन जस्ता कुराको उपयोगमा जोड़ दिने नीति लिएको बताउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आउँदो आर्थिक वर्ष 2083-84 भित्र थप 1,040 MW विद्युत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने बताउनुभयो। भौतिक पूर्वाधार मन्त्री सुनिल शालले राजमार्ग सहितका ठूला ठूला आयोजनाहरूको लागि आवश्यक बजेटको व्यवस्था गरेको दावी गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भारत र चीन भ्रमणका भ्रमणबाट देशको राष्ट्रिय हित प्रवर्धनमा योगदान पुगेको दावी गर्नुभयो। अहिले गृहमन्त्री सुदन गुरूङले जवाफ दिइरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ। उहाँले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वागेललाई जिम्मा लगाउनु भएको हो। आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने कार्यसूची छ।
5: यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्ष मापन भएको छ। प्री मनसून सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 एक सय 26 वटा वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसूनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसूनको समयमा औसत भन्दामाथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसूनको विश्लेषण शुरू भए यताकै सबैभन्दा धेरै पानी परेको हो। यसअघि सन् 2021, 2020, 2019 पनि प्री मनसूनमा 315 मिलिमिटर भन्दा धेरै पानी परेको थियो। यसपालि मनसून भित्र नभने ढिलाइ भइरहेको छ। सामान्यतया जून 13 तारीकमा नेपाल भित्रने मनसून यस वर्ष आज जून 18 तारीकसम्म आइपुगेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित एलनिनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसून आगमनमा ढिलाइ भएको हो। यसैबीच आज तराई मधेसमा अत्यधिक गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेको खजुरामा 40.2 डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ। पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम 37 देखि 39 डिग्री सेल्सियस आसपास पुगेको छ। कोशी प्रदेशको तराईमा तुलनात्मक रूपमा केही कम गर्मी भए पनि मधेस प्रदेशदेखि पश्चिमतर्फको तराई क्षेत्रमा गर्मी निकै बढेको हो।
13: यसैबीच गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। मनसूनका बेला राजमार्गहरूमा हुन सक्ने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँको भनाइ छ। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरूङले जानकारी दिनुभयो। यस प्रणाली मार्फत सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ।
5: भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। भारतले चिया निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको संघको संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालका गोदाममा 7 लाख गरी झण्डै 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनैतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य सिजन हो। यसबेला टिपाई नहुँदा किसानहरू पनि मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ।
13: यसैबीच राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो। समिति सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसान उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकारलाई आग्रह गर्नुभयो।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवाले इमेल पठाउनु भएको छ। हिजो आयोगको टोली बुढा नीलकण्ठमा रहेको देउवा निवासमा पुगेर तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। त्यसपछि राणाले आफू उपचारका लागि विदेशमा रहेकोले तीन दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गर्नुभएको अख्तियार स्रोतले जनाएको छ। कांग्रेस नेत्री आरजू राणा र वहाँका श्रीमान तथा पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर हुनुहुन्छ। राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनी मुब्रा बाउरका नेपाली एजेन्ट मनिन्द्र राज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ। राहदानी खरिदमा भएको भनिएको अनियमिततामा 35 जना भन्दा बढ़ीमाथि विस्तृत छानफिन भइरहेको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झण्डै 8 अर्ब रूपियाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारको दावी छ।
13: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
14: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
10: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
14: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
10: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
15: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
16: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने तयारी, यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन, नेपाल आइपुग्नै ढिला गरिरहेको यसपालिको मनसूनमा कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीको कारण तराई मधेसको जनजीवन प्रभावित, आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा लगायतका खबर प्रस्तुत गर्यौं।
5: खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या 13 बढ़ाएर 19 पुर्याउने निर्णय गरेको छ। विधानमा वरिष्ठ नेताको पद थपिएको छ। रासोपाले चुनाव अघि बालेन्द्र शाहसँग एकताको निम्ति सभापति रवि लामिछानेलाई दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको पद सिर्जना गरेको थियो। पहिलो महाधिवेशन क्रममा सचिवालय बैठकले त्यही पदलाई विधानको हिस्सा बनाएको हो। पदाधिकारीमा सभापति 1, वरिष्ठ नेता 1, उपसभापति 3, महामन्त्री 2, सहमहामन्त्री 5, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1 र सहकोषाध्यक्ष 2 हुनेछन्। त्यस्तै केन्द्रीय समितिको संख्या 129 बढ़ाएर 158 पुर्याएको रासोपाले जनाएको छ। रासोपाको महाधिवेशन यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम भइरहेको पार्टीले जनाएको छ। रासोपाले आउँदो महाधिवेशनका लागि 4 करोड़ रूपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको जनाएको छ। पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाउने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताउनुभयो। उहाँका अनुसार लेबी नबुझाउने सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने छैनन्। राष्ट्रपतिले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
13: अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका नेपाल प्रमुख प्रणव गुप्ताले नेपालको आन्तरिक वित्तीय प्रणाली र वास्तविक अर्थतन्त्र गम्भीर दबावमा रहेको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले समष्टिगत आर्थिक सूचकहरू स्थिर देखिए पनि बजारको वास्तविक चित्र चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ़नु र सहकारी संकट गहिरिँदै जानुले आन्तरिक अर्थतन्त्र शिथिल बनेको उहाँको विश्लेषण छ। देशको बाह्य सूचक राम्रो हुनुमा रेमिट्यान्स मुख्य जिम्मेवार रहेको बताउँदै प्रमुख गुप्ताले यसले उपभोग र आयात धानी पनि संरचनात्मक परिवर्तन र रोजगारी सृजना गर्ने दबावलाई ओझेलमा पारेको उल्लेख गर्नुभयो, जसकै कारण उत्पादक क्षेत्रमा आन्तरिक लगानी बढ़न नसकेको र नेपाल न्यून विश्वास तथा न्यून लगानीको पासोमा अल्झिएको उहाँको निष्कर्ष छ। बाह्य सूचकको तथ्याङ्कले आन्तरिक संकट र नागरिकको घट्दो क्रय शक्तिलाई छोप्न नसक्ने भन्दै उहाँले रेमिट्यान्समाथि अत्यधिक निर्भरको दुष्चक्रबाट बाहिर निस्कन कठोर निर्णयहरू लिनुपर्ने सुझाव दिनुभयो। आन्तरिक बजारमा माग बढ़ाउन र उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन पूँजीगत खर्च वृद्धि पहिलो शर्त भए पनि सरकारी खर्चको फितलो अवस्था चिन्ताजनक रहेको प्रमुख गुप्ताले बताउनुभयो।
17: लगातार चार कारोबार दिन घटेर हिजो स्थिर रहेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 5.06 अंकले घटेर 2700.47 बिन्दुमा झरेको छ। आज बैंक, फाइनान्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 3.63 अर्ब कारोबार भएकोमा आज 347 कम्पनीको 77,43,000 किता शेयर 3.41 अर्ब रूपियाँमा किनबेच भएको छ।
13: काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि 25,88,30,55,000 रूपियाँ बराबरको अनुमानित बजेट पेश गरेको छ। महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले आज बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नुभएको हो। उहाँले महानगरको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न 25,13,30,55,000 रूपियाँ संचित कोषमा व्यवहार पर्ने र 75 करोड़ रूपियाँ अन्य बाह्य व्यवहार हुने गरी बजेट ल्याएको जानकारी गराउनुभयो। चालू आर्थिक वर्ष 2082-83 लागि काठमाडौँ महानगरपालिकाले 25,11,43,41,000 रूपियाँको बजेट पारित गरेको थियो।
17: भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारको आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था र निकायलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 अनुसार अधिकार प्राप्त व्यक्ति, संस्था वा निकायले तोकेको अवधिभित्र लीजमा रूपान्तरणको लागि निवेदन दिनुपर्ने व्यवस्था छ। तर कतिपय ठाउँमा समयमै प्रक्रिया पूरा नभएका कारण धेरै जग्गा अझै भोकाधिकारकै अवस्थामा रहेका छन्। पत्रमा मालपोत नियमावली 2036 नवौं संशोधनले समेत भोकाधिकारमा रहेका जग्गालाई लीजमा रूपान्तरण गर्ने कानूनी व्यवस्था छ। विभागले भोकाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयलाई निर्देशन दिएको छ। साथै त्यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ।
13: विज्ञापन बोर्डले सामाजिक सञ्जालमा आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन र प्रसारण गरे कार्यवाही गर्ने चेतावनी दिएको छ। बोर्डले आज सार्वजनिक सूचना निकालेर प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य सामग्रीको विज्ञापन तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार भ्रामक विज्ञापनले नागरिकलाई भ्रम पार्ने, ठगी गर्ने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने गुनासा र उजुरीहरू परेका छन्। विशेष गरी कपाल उमार्ने, हड्डी नसाको पीड़ा निको पार्ने, मोटोपन घटाउने, किडनी सफा गर्ने जस्ता झुट्टा दावी गरेका सामग्रीको व्यापक प्रचार भइरहेको बोर्डले जनाएको छ। बोर्डले विज्ञापन नियमन गर्ने ऐन 2076 दफा 5 विपरीत विज्ञापन नगर्न नगराउन विज्ञापनदाता, उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई सचेत गराएको छ। भ्रामक विज्ञापन भेटिएमा तत्काल बोर्डमा उजुरी गर्न अनुरोध गरेको छ भने प्राप्त उजुरीका आधारमा कानूनी प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ।
17: पोखरा बस पार्कको जग्गामा रहेका अनधिकृत संरचना हटाउने काम शुरू भएको छ। पोखरा महानगरपालिकाले वडा नम्बर 9 पृथ्वी चोकमा रहेको बस पार्कको जग्गा मिचेर बनाइएका घर टहरा र पसल हटाउन थालेको हो। 5 दशक अघि बस पार्कका लागि अधिकरण गरेको 205 रोपनी जग्गा मध्ये अतिक्रमणको कारण खाली जग्गा 26 रोपनीमा सीमित भएको थियो। गएको जेठमा महानगरसँग सहमति भएपछि धेरै जग्गा धनी र व्यवसायीले आफ्ना संरचना खाली गरेका छन् र अहिले डोजर चलाएर बाँकी संरचना हटाउने काम भइरहेको छ। बस पार्कको जग्गामा बसोबास गर्दै आएका 572 भूमिहीन दलित र सुकुम्बासी परिवारलाई भने अनन्तरै जग्गा व्यवस्थापन भएपछि मात्र स्थानान्तरण गर्ने महानगरको योजना रहेको महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो।
13: नेपाल दर्पणमा विश्वकप फुटबलको समूह चरण अन्तर्गत पहिलो चरणका खेलको प्रस्तुति बारेको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
20: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
18: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
20: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
18: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
20: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
21: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
13: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
17: अब विदेशका खबर। अमेरिका र इरान बीचको युद्ध टुंग्याउने प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इरानका राष्ट्रपति मसूद पेजेस्कियान र दुई पक्षबीच मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा 14 बुदा उल्लेख छन्। सहमतिमा दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सहमति पत्रमा दुई पक्षबीच भएको सहमतिमा हर्मुज जलमार्ग फेरि खोल्ने र इरानको पुननिर्माणका लागि 300 अर्ब अमेरिकी डलर खर्च गर्ने योजना छ। यस्तै अमेरिकाले इरान विरूद्ध सबै प्रकारको प्रतिबन्ध अन्त्य गर्ने विषय पनि सहमति पत्रमा उल्लेख छ। विदेशकै अर्को खबरमा, पूर्णस्तरीय युद्ध शुरू भए यता युक्रेनले रूसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ। युक्रेनले रूसी राजधानी मस्को वरपरका लक्ष्यहरूमा झण्डै 200 ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ। मस्कोका गवर्नर आन्द्रे बोरोभ्योभका अनुसार आक्रमणमा 17 घाइते भएका छन्। रूसी रक्षा मन्त्रालयले पछिल्लो 24 घण्टामा युक्रेनले प्रहार गरेका झण्डै 1000 ड्रोन र क्रूज मिसाइल खसालेको बताएको छ। यही समयमा दक्षिण रोस्तोभ क्षेत्रमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एकजनाको ज्यान गएको खबरमा उल्लेख छ। यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब यो युद्ध अन्त्य गर्ने समय आएको र रूसले कूटनीतिको क्षेत्रमा आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले आफूहरूले युद्ध नचाहेको तर युक्रेन जल्यो भने रूस पनि जल्ने चेतावनी दिनुभयो। सन् 2022 फेब्रुअरी 24 रूस र युक्रेन बीच पूर्ण स्तरको युद्ध शुरू भएको थियो।
13: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति 9:45 अमेरिकाको एटलान्ट रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यस्तै राति 9:01 अमेरिकाको लस एन्जलस रंगशालामा समूह बीका स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। यी दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान 4:00 समूह बीका क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै भोलि बिहान 7:00 ग्वाडलजरा रंगशालामा समूह ए को घरेलू टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए।
17: फुटबलको महाकुम्भ फिफा विश्वकप 2026 अमेरिका, क्यानाडा र मेक्सिकोमा चलिरहेको छ। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले आफ्नो धारणा बनाउन थालेका छन्। उपाधिका प्रमुख दावेदारका रूपमा रहेका ब्राजिल, अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी र इंल्याण्ड लगायत छन्। सबैले पहिलो चरण खेलेका छन्। समूह चरणका हरेक टोलीले तीनवटा खेल खेल्नुपर्छ। यसको अर्थ पहिलो खेल जस्तो सुकै भए पनि टोलीहरूले आफूलाई प्रमाणित गर्न वा गल्ती सुधार गर्न अझै दुई खेल खेल्न बाँकी नै छ। प्रारम्भिक नतिजा र प्रदर्शनको आधारमा भने यसपटकको विश्वकप निकै रोचक र अप्रत्याशित देखियो। थप चर्चा साथी महेश गेवालीबाट।
0: उपाधि दावेदार टोलीहरूको पहिलो चरणको प्रस्तुतिलाई हेर्दा केही देशले आफ्नो साख जोगाएका छन् भने केहीले सोचे जस्तो शुरूआत गर्न सकेनन्। इंल्याण्डले पहिलो खेलमै क्रोएसियालाई 4-2 गोलले हराउँदै शानदार प्रदर्शन गरेको छ। यस्तै साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई 3-0 हराउँदै उपाधि रक्षाको यात्रा बलियोसँग शुरू गरेको छ भने फ्रान्सले पनि सेनेगललाई 3-1 पछ्याउँदै आफ्नो स्वाभाविक र राम्रो लयलाई निरन्तरता दिएको छ। जर्मनीले पनि कुराकाउलाई 7-1 को फराकिलो जीत निकाल्दै आफ्नो दावेदारीलाई बलियो बनाएको छ। अर्कोतर्फ ब्राजिल र पोर्चुगलको खेल भने सोचे जस्तो भएन। ब्राजिल मोरक्कोसँग 1-1 को बराबरीमा रोकियो भने पोर्चुगलले पनि प्रजातान्त्रिक गणतन्त्र कंगो अर्थात डीआर कंगोसँग 1-1 को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। सबैभन्दा फितौलो प्रदर्शन भने स्पेनको रह्यो। स्पेनले केभ भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्ना समर्थकहरूलाई निराश बनायो। विश्वकप फुटबलका सुपरस्टार र ठूला आशा गरिएका खेलाड़ीहरूका लागि यो पहिलो चरण मिश्रित अनुभव रह्यो। अर्जेन्टिनाका लियोनन मेसीले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे। तर उनका समकालीन प्रतिद्वन्दी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको अनुभव भने फरक रह्यो। पोर्चुगल कंगोसँग बराबरीमा रोकिँदा रोनाल्डोको प्रदर्शन सोचे जस्तो हुन सकेन, जसको प्रतिक्रिया रोनाल्डो आफैले सामाजिक सञ्जालमा अभिव्यक्त गरे। अर्का स्टार खेलाड़ी नेइमारका समर्थकहरूका लागि शुरूआत सोचे जस्तो रहेन। ब्राजिलका यी खेलाड़ीले चोटका कारण पहिलो खेल नै खेल्न नपाउँदा जसको अभाव टोलीको अग्रपंक्तिमा प्रष्टै देखियो। फ्रान्सका लागि केलियन एम्बापे र नर्वेका एर्लिङ हल्यान्ड जस्ता युवा स्टारहरूले पनि गोल गर्दै आफ्नो उपस्थिति बलियो बनाएका छन्। पहिलो चरणको खेलमा केही अप्रत्याशित र कम चर्चामा रहेका खेलाड़ीहरूले संसारको ध्यान आफूतिर तानेका छन्। विशेष गरी स्पेन र केप भर्डे बीचको खेलमा केप भर्डेका गोलकिपर भोजिन्ना एकाएक नायक बनेर चम्किए। फिफा विश्वकपको इतिहासमै स्पेन जस्तो शक्तिशाली र आक्रामक टोली विरूद्ध क्लीन सीट राख्नु कुनै पनि साना टोलीका लागि ऐतिहासिक उपलब्धि हो। पहिलो पटक विश्वकप खेलिरहेका भोजिन्नाले खेल अवधिभर स्पेनका विश्व प्रसिद्ध स्ट्राइकरहरूका एकपछि अर्को कड़ा प्रहारहरूलाई अदम्य साहस र उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। उनको यही उत्कृष्ट गोलकिपिङकै बलमा कमजोर मानिएको केप भर्डेले पूर्व विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक 1 अंक पाउन सफल भयो। भोजिन्नाको यो प्रदर्शन पहिलो चरणकै सबैभन्दा चर्चायोग्य र रोमाञ्चक क्षण बन्न पुग्यो। समग्रमा यसपटकको फिफा विश्वकप 2026 को मुख्य दावेदारका रूपमा इंल्याण्ड, फ्रान्स, अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल र पोर्चुगललाई हेरिएको छ। यी देशहरूमा भएका विश्वस्तरीय खेलाड़ीहरूको बाहुल्यता, विगतको बलियो इतिहास र सन्तुलित टोली संरचनाकै कारण उनीहरूलाई कप उचाल्ने मुख्य हकदार मानिएको हो। पहिलो चरण सकिए पनि समूह चरणका दुई खेल बाँकी नै रहेकाले दावेदार टोलीहरूको वास्तविक परीक्षा र विश्वकपको रोमाञ्चकता आउँदा दिनमा अझै कड़ा रूपमा देखिने निश्चित छ।
13: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
17: प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चल्दै प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले जवाब दिने, बजेट आजै पारित गर्ने तयारी।
13: यसपालिको

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: बढी अफगानी शरणार्थी स्वदेश फिर्ता प्रक्रियालाई सहज बनाउन र सहयोग जारी राख्न अन्तर्राष्ट्रिय नियोगलाई आग्रह र सुभाष तामाङ सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशीपको शीर्ष स्थानमा उक्लन सफल

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र नवीन समाचार अब विस्तारमा।
2: सुरुमा कान्तिपुर सविस्तार। प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको टिप्पणी भएका छन्। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। यस घटनालाई विज्ञ तथा पूर्व सचिवहरूले राष्ट्रिय सभाको कमजोरी र जिम्मेवारी वहन गर्न नसकेको रूपमा उल्याएका छन्। कान्तिपुर कर्मी राजेश मिश्रले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
3: अर्थ विधेयकका रूपमा दर्ता भएको वैकल्पिक विकास परिचालन विधेयकलाई प्रतिनिधि सभाले 7 जेठमा पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। संविधान अनुसार उक्त विधेयकलाई प्रतिनिधि सभाबाट प्राप्त गरेको 15 दिनमा राष्ट्रिय सभाले फिर्ता पठाउनु पर्ने थियो, तर राष्ट्रिय सभामा विधेयकमाथि छलफल समेत भएन। विधेयक समयभित्र फिर्ता पठाउन नसक्नुलाई जानकारहरूले राष्ट्रिय सभाको कमजोरीका रूपमा उल्याएका छन्। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ यस घटनालाई राष्ट्रिय सभाले आफ्नो जिम्मेवारी वहन गर्न नसकेका रूपमा लिन्छन्। रहेका बेला समय गुजारेर अर्थ सम्बन्धी विधेयक फिर्ता पठाउन नसकेको यो पहिलो घटना भएको गुरूङले बताए। यसअघि यस्तो भएको मैले सम्झेको छैन। 2049 देखि 2064 सालसम्म संसदमा रहेका उनले भने, यसबाट राष्ट्रिय सभाले आफ्नो दायित्व पूरा नगरेको ठहरिन्छ। राष्ट्रिय सभाको छविलाई धूलित बनाउने कार्य भएको छ। राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाल विधेयकमाथि छलफल समेत नगर्नु र फिर्ता पनि पठाउन नसक्नुलाई राष्ट्रिय सभाको असफलता मान्छन्। 59 सदस्यीय राष्ट्रिय सभामा सत्तारूढ राष्ट्रपतिको छैन। संविधानको धारा 111 मा संघीय संसदको एउटा सदनले पारित गरेको विधेयक यथाशीघ्र अर्को सदनमा पठाइने र सो सदनले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिने उल्लेख छ। प्रतिनिधि सभाले पारित गरी पठाएको अर्थ विधेयक 15 दिनसम्ममा राष्ट्रिय सभाले फिर्ता पठाइसक्नुपर्नेछ। अन्य विधेयक प्राप्त भएको 2 महिनाभित्र पारित गरी वा सुझाव सहित राष्ट्रिय सभाले फिर्ता पठाउनु पर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभाले 7 जेठमा पठाएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई 8 जेठमा राष्ट्रिय सभामा टेबल गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा प्रतिनिधि सभामा भारतसँगको सीमा समस्याबारे दिएको अभिव्यक्ति विवादित बनेपछि राष्ट्रिय सभामा पनि सांसदहरू विरोधमा उत्रिएका थिए। 18 जेठमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची थियो। समयको चापलाई ध्यानमा राखेर उक्त विधेयकलाई समितिमा नपठाइकन सभामै निर्णयार्थ पेश गर्ने तयारी गरिएको थियो, तर सदस्यहरूको विरोधका कारण सभा नियमित कार्यसूचीमा प्रवेश नै गर्न पाएन। सांसदहरूले सभा सञ्चालनमै लगातार अवरोध पुर्याएपछि उक्त विधेयकमाथि छलफल नै हुन नपाएको राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बताए। अध्यक्ष दाहालले 18 र 20 जेठमा विधेयकलाई अगाडि बढ़ाउन प्रयास गरेका थिए। प्रतिनिधि सभाबाट हाम्रो काँधमा आएको विधेयकलाई अगाडि बढ़ायौं, आएको विधेयक केही पनि नगरी फिर्ता जाने भयो। अहिलेसम्मको इतिहासमा यो नयाँ हुन्छ। 20 जेठको सभामा दाहालले भनेका थिए विधेयक अगाडि बढ़ाउन सहयोग गर्नुहोस्, तर अध्यक्ष दाहालको आग्रहलाई सांसदहरूले सुनेनन्। विपक्षी दलले निरन्तर अवरोध गरिरहेपछि 20 जेठबाट बैठक नै स्थगन गरियो। त्यसपछि एकैपटक 26 जेठमा बसेको बैठकमा पनि अध्यक्ष दाहालले विधेयकलाई अगाडि बढ़ाउन खोजेका थिए, तर बैठक चल्न सकेन। सभामुख डीपी अरियालले 27 जेठमा प्रतिनिधि सभाको बैठकमा संविधानमा तोकिएको अवधिभित्र राष्ट्रिय सभाबाट विधेयक फिर्ता नआएकाले प्रमाणीकरण प्रक्रिया अगाडि बढ़ाइएको जानकारी गराएका थिए। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संविधानले निर्दिष्ट गरेको प्रक्रिया अनुसार निर्धारित समयभित्र राष्ट्रिय सभाबाट विधेयक फिर्ता नआएकाले प्रतिनिधि सभाले अगाडि प्रक्रिया बढ़ाएको बताए। यसअघि 6 वैशाख 2076 प्रतिनिधि सभाले एकलौटी रूपमा राहदानी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो। तत्कालीन सभामुख कृष्णबहादुर महराले 60 दिनभित्र राष्ट्रिय सभाले विधेयक फिर्ता नपठाएको भन्दै राहदानी विधेयक प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्या भण्डारी समक्ष पठाएका थिए। त्यो अर्थ विधेयक थिएन र राष्ट्रिय सभाका सदस्यहरूले संसद अधिवेशन नबसेको अवधिलाई गणना गरिएको भन्दै असन्तुष्टि जनाएका थिए। प्रतिनिधि सभाले 10 असोज 2075 पारित गरेको राहदानी विधेयक बजेट अधिवेशन अन्त्य हुने दिन 11 असोजमा राष्ट्रिय सभामा टेबल गरिएको थियो। त्यसको तीन महिनापछि मात्रै संसद बसेको थियो। संसदमा बसेकाले विधेयकमाथि सभाले काम गर्न पाएन। विधेयकको विषयवस्तुमाथि पनि प्रश्न उठेको थियो। राष्ट्रिय सभाका सदस्यहरूले राष्ट्रपतिलाई भेटेर विधेयकमा एउटा सदनले काम गर्दा गर्दै प्रमाणीकरणका लागि पठाइएको भन्दै असन्तुष्टि सुनाएका थिए। त्यसपछि तत्कालीन राष्ट्रपति भण्डारीले सो विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन्। त्यसपछि दुवै सदनबाट पारित गरेर विधेयक राष्ट्रपति कार्यालय पठाइएको थियो। राष्ट्रिय सभाका पूर्व सदस्य वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी त्यति बेला राष्ट्रपतिबाट विधायन प्रक्रिया तथा विषयवस्तु दुवैमा सुधार गर्ने अवसर प्रदान गरिएको बताउँछन्। त्यति बेला संसद अधिवेशन चलेका बेला वर्किङ डेलाई गन्ने कि अधिवेशन नचलेका बेलालाई पनि गन्ने भन्नेमा प्रश्न उठ्यो। उनले भने अर्कातिर विधेयकको कन्टेन्टमा पनि केही त्रुटि थियो। त्यति बेला र अहिलेको परिस्थितिमा फरक रहेको अधिकारीले बताए। अहिले राष्ट्रिय सभाको कमजोरी देखियो। 15 दिनको समय सीमा छ भने त्यसभित्र चनाको साथ विधेयकलाई आफ्नो सुझावसहित वा सुझाव बिना विधेयक फिर्ता पठाउन सक्नु पर्थ्यो। उनले भने समयभित्र फिर्ता पठाउन नसक्दा राष्ट्रिय सभाले आफ्नो कर्तव्य पूरा गरेन भनेर प्रश्न चिन्ह लाग्छ। देशभित्र लगानी बढ़ाउन पूर्वाधारका क्षेत्र तथा परियोजनाको पहिचान गर्न तथा त्यसका लागि आन्तरिक स्रोत वैदेशिक लगानी जुटाउन सरकारले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक ल्याएको हो। परियोजनाका लागि स्रोत जुटाउनका लागि आवश्यक कानूनी आधार दिन विभिन्न वैकल्पिक विकासका वित्त स्रोतहरूको परिचालन संस्थागत संरचना अनुगमन तथा मूल्याङ्कन सम्बन्धी सम्पूर्ण विषयलाई विधेयकले समेटेको छ। वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कोष स्वायत्त संस्थाका रूपमा स्थापना हुने प्रावधान विधेयकमा छ। कोषको अधिकृत पुँजी 1 खर्ब र चुक्ता पुँजी 25 अर्ब रूपियाँ हुने प्रस्तावमा छ। उच्च प्रतिफल दिने रोजगारीका थप अवसर सृजना गर्ने उत्पादन तथा आर्थिक वृद्धिमा सहयोग गर्ने आयोजनाको पहिचान अध्ययन विकास वा शोकको कार्यान्वयनका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने भनिएको छ। आयोजना विशेष वित्तीय उपकरण वा ऋण पत्र जारी गरी वा स्व पुँजी इक्विटी वा ऋण वा मिश्रित वित्तीय उपकरणको माध्यमबाट लगानीकर्ता वा सर्वसाधारणबाट रकम उठाउन सकिने विधेयकमा भनिएको छ। स्वदेशी वा विदेशी लगानीकर्ताबाट कर्ताबाट पुँजी संकलन गरी लगानी कोष स्थापना गर्न सकिने, वैदेशिक रोजगारीमा रहेका वा गैर आवासीय नेपालीको लगानीमा विप्रेषण स्थापनाको समेत प्रस्ताव छ। वैकल्पिक विकास वित्त कोषको 1 खर्बको अधिकृत पुँजी 100 रूपियाँका दरले 1 अर्ब किता साधारण शेयरमा विभाजन गरिने भनिएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बोलाएको छ। आयोगले बुढा नीलकण्ठ स्थित देउबा निवासमै पुगेर 3 दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार जन्ने कसोर गरेको भन्ने उजुरी बारे बयान लिनुपर्ने भएको भन्दै अख्तियारको टोलीले बुढा नीलकण्ठ स्थित देउबा निवासमा सूचना टाँसेको हो। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको 3 दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराएकी छन्। आफू अनुसन्धानमा पुनः सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले उपचारका कारण तत्काल नेपाल फर्कन नसक्ने बेहोरा इमेल मार्फत पठाएको अख्तियारका एक अधिकारीले जानकारी दिए। राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले हालसम्म राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अरियल, निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनीका नेपाली एजेन्ट मनिन्द्र राज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अक्षरीलाई पक्राउ गरिसकेको छ। विशेष अदालतले उनीहरूलाई अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको छ। राहदानी खरिदमा भएको भनिएको अनियमिततामा 35 जना भन्दा बढ़ी व्यक्तिमाथि विस्तृत छानबिन भइरहेको आयोगका अधिकारीहरूको भनाइ छ। अख्तियारका अनुसार ठेक्का प्रक्रियासँग सम्बन्धित सरकारी अधिकारी तथा कम्पनीका प्रतिनिधि सहित 20 जना भन्दा बढ़ीको बयान लिइसकिएको छ भने अनुसन्धानकै क्रममा थप व्यक्तिहरूमाथि सोधपोछ जारी छ। प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा करिब 8 अर्ब रूपियाँ बराबरको अनियमितता भएको देखाएको अख्तियारको दावी छ।
2: भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 अनुसार भोगाधिकार प्राप्त व्यक्ति, संस्था वा निकायले तोकिएको अवधिभित्र लीजमा रूपान्तरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ। तर कतिपय स्थानमा समयमै प्रक्रिया पूरा नभएका कारण धेरै जग्गा अझै भोगाधिकारकै अवस्थामा रहेका छन्। पत्रमा मालपोत नियमावली 2036 नवौं संशोधनले समेत भोगाधिकारमा रहेका जग्गालाई लीजमा रूपान्तरण गर्ने कानूनी व्यवस्था स्पष्ट गरेको उल्लेख छ। सो व्यवस्था अनुसार भोगाधिकार प्राप्त पक्षले बाँकी रकम तथा अन्य दायित्व पूरा गरी लीज सम्झौता गर्न सक्नेछन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 Mbps को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 प्याट सहित। जानकारीका लागि 01597070789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पिड पनि सस्तो पनि।

0: अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा र स्तम्भहरूको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्मतमार्गको तयारीका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा सीमा स्तम्भको अवस्थिति यकिन गर्ने, हराएका वा क्षतिग्रस्त स्तम्भहरूको विवरण संकलन गर्ने तथा अभिलेख अध्यावधि गर्ने काम गरिएको छ। बाँकेबाट रूपा गहतराजको रिपोर्ट।
2: नेपाल भारत सीमा सम्बन्धी द्विपक्षीय बैठकपछि गठन गरिएको फिल्ड सर्वेक्षण टोली नम्बर तीनले नवलपरासीको त्रिवेणी घाटदेखि बर्दियाको कर्णाली क्षेत्रसम्मको सीमा क्षेत्रमा काम गरेको थियो। टोलीको कार्यक्षेत्र नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्ला रहे पनि यसपटक मुख्य रूपमा बाँके, दाङ र कपिलवस्तुमा सीमा स्तम्भ निर्माण तथा मर्मत सम्भारको काम गरिएको हो। नापी विभागका प्रमुख अधिकृत खिम राणाका अनुसार नेपाल र भारत दुवै पक्षको सहकार्यमा 42 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ भने 109 सीमा स्तम्भको मर्मत सम्भार सम्पन्न गरिएको छ। बाँके जिल्लामा मात्र 35 नयाँ सीमा स्तम्भ निर्माण गरिएको तथा नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 सीमा स्तम्भको मर्मत सम्भार गरिएको उनले बताए। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा,
3: हाम्रो कार्यक्षेत्र चाहिँ नवलपरासीदेखि बर्दियासम्म हो। हाम्रो मुख्य काम एकचोटि चाहिँ बाँके, दाङ र कपिलवस्तुमा भयो। यसमा के थियो भने कामहरू कतिपय पिलरहरूको नयाँ बनाउनु पर्ने थियो, कतिपय चाहिँ त्यसलाई चाहिँ मर्मसम्हार गर्नुपर्ने थियो होइन। हामीले जम्मा 42 पिलरहरू नयाँ बनायौं नेपाल भारत दुवै पक्षबाट। 109 पिलरहरू मर्मत सम्भार गर्यौं र अर्को चाहिँ अब यो इन्डिया नेपाल बााउन्ड्री रिफरेन्स स्ट्याम्प, नवलपरासीको बर्दघाट, कपिलवस्तुको किलोराको, दाङको लमई र नेपालगंजको कालाबन्जरमा प्राइमरी स्टेशनमा जीएनएसएसको अब्जर्भेसन, जीपीएस अब्जर्भेसन गर्यो 72 कन्टिन्यू, अनि अरू चाहिँ सेकेन्डरी स्टेशनहरू त्यसैको लागि सिलेक्सन गर्ने काम गरिरहेको।
2: सीमा व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले भारत नेपाल सीमा सन्दर्भ प्रणाली अन्तर्गत नवलपरासीको बर्दघाट, कपिलवस्तुको तिलौरा कोट क्षेत्र, दाङको लमई, बाँकेको कालाबन्जरमा मुख्य मापन केन्द्र स्थापना गरी 72 निरन्तर जीपीएस अवलोकन गरिएको थियो। साथै सीमाका स्तम्भहरूलाई भविष्यमा जीपीएसमा आधारित प्रणालीमा आबद्ध गर्न सहायक मापन केन्द्रका लागि आवश्यक स्थान छनौटको काम पनि सम्पन्न गरिएको छ। सशस्त्र प्रहरी बल 30 गढका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीम बहादुर चन्द,
4: एसओसी हुन्छ, त्यसले पहिला बैठकले सीमा स्तम्भ मर्म सम्मान पुनर्निर्माण गर्ने भनेर निर्णय गरेका छ। निर्णय अनुसार चाहिँ फिल्ड सर्वे टिम भनेर विगत 3 फिल्डमा खटेर यहाँ टेक्निकल पाटो हेर्ने गरी खटिएको थियो। हिजो समापन भयो, पहिलो मिटिङ इन्डियामा त्यो श्रावस्तीमा हिजो फाइनल मिटिङ भयो। यहाँको प्रगति विवरण सहित दुईटै देशको चाहिँ डिएमहरू त्यो समापन पछिको समीक्षा, बोर्डर फिलरको लोकेसनहरू होइन, अब हरा मिसिङ प्लेयरहरूको लोकेसन पत्ता लगाउने, त्यसपछि रेकर्ड राख्ने टेक्निकल पाटो उनीहरू निर्माणको कार्य हाम्रो निर्माण सम्पन्न भयो। एपिएफलाई जिम्मा हो, उताको एसएसयूलाई जोडी नम्बर बनाउने, हामीले जोडी नम्बर चाहिँ इन्डियाले बनाउने हो।
2: फिल्ड सर्वेक्षण टोलीको काम सम्पन्न भएपछि नेपाल भारत सीमा सम्बन्धी संयुक्त संयन्त्रको समीक्षा बैठक नेपालगंजमा सम्पन्न भएको थियो। बैठकमा नेपाल तर्फका बाँके, दाङ, कपिलवस्तु, नवलपरासीका प्रमुख जिल्ला अधिकारी तथा भारत तर्फ श्रावस्ती सहित सम्बन्धित जिल्लाका अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले सीमा स्तम्भहरूको अवस्था, मर्म सम्भारको प्रगति, पुननिर्माण तथा आगामी कार्य योजना बारे समीक्षा गरेको थियो।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले केन्द्रीय समितिको आकार बढ़ाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरेको छ। आगामी साता शुरू हुने महाधिवेशन अघि रासोपाले विधानमा केही हेरफेर गरेको हो। केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य संख्या 158 बनाउने निर्णय गरेको नेताहरूले बताएका छन्। त्यस्तै सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको रासोपा सचिवालयको बैठकले वरिष्ठ नेताको व्यवस्था विधानमा गर्ने निर्णय गरेको छ। सहमहामन्त्री विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको विधान संशोधन प्रतिवेदनमा वरिष्ठ नेताको पद उल्लेख थिएन। पार्टी निर्णयपछि सो पदबारे टुङ्गोमा पुग्ने भनी खाली राखिएको थियो। सचिवालयको निर्णय अनुसार अब विधान संशोधन समितिले वरिष्ठ नेताको पद कायम गर्नेछ। प्रधानमन्त्री रासोपा बालेन्द्र शाह वरिष्ठ नेता छन्, तर विधानमा भने सो पदको व्यवस्था थिएन। पहिलो महाधिवेशनबाट विधान संशोधन गरी वरिष्ठ नेताको पद कायम गरिन लागेको हो। रासोपा सचिवालयले पदाधिकारीको संख्या बढ़ाउने निर्णय पनि गरेको छ। रासोपाको महाधिवेशन आगामी आइतबार चितवनमा शुरू हुँदैछ।
1: प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले उठाएका विषयमा सरकारबाट सुनवाई नभएको भन्दै असन्तुष्टि व्यक्त भएको छ। बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले धारणा राख्न समय उपलब्ध गराएका थिए। त्यसपछि सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्रीले संसदमा उठाउन भएको राष्ट्रियताको विषय, सम्पत्ति छानबिन सम्बन्धी आयोगको प्रतिवेदन र मानवाधिकार सम्बन्धी प्रतिवेदन कार्यान्वयन लगायतका विषयमा पटक पटक ध्यानकर्षण गराइए पनि त्यसको सुनवाई नभएको गुनासो गरे। सांसद लक्ष्मीप्रसाद पोखरेलले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन कूटनैतिक पहल तीव्र बनाउनु पर्नेमा जोड़ दिँदै गत जेठ 17 गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता हुनुपर्ने माग गरे। सांसद रमेश कुमार मल्लले प्रतिपक्षी दलले संसदमा उठाएका प्रश्नको उचित सम्बोधन नहुने गरेको जनाउँदै दुःख व्यक्त गरे। प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनु पर्ने विपक्षी दलका नेताहरूको धारणा छ।
5: काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 छात्रवृत्तिका लागि पुनः आवेदन आग्रह गरेको छ। महानगरको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा परेका र अन्तिम मनोनयनमा समावेश हुन चाहने परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनौट गरी अनलाइन फारम भर्न भनेको हो। यस वर्षका लागि महानगरपालिकाभित्र 145 शिक्षण संस्थामा 4857 कोटा निर्धारण गरिएकोमा निर्धारित कोटा मध्ये पहिलो मनोनयन सूचीबाट 3051 विद्यार्थी, दोस्रोबाट 230 गरी 3281 विद्यार्थी छनौट भएपछि बाँकी रहेका 1576 कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको बताइएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको

हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क।

0: होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: रेडबुल बबाल एनर्जी
2: कान्तपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
2: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा संचालित 10 औद्योगिक क्षेत्रमा स्थापित करिब 700 उद्योगमा प्रशासनिक बल प्रयोग गरी विद्युत लाइन काट्ने र उद्योगीलाई धरपकड़ गर्ने तयारी गरेको प्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ। औद्योगिक क्षेत्रको जग्गा भाड़ा वृद्धिको विवाद सम्बन्धी सम्मानित सर्वोच्च अदालत साथै उच्च अदालतको फैसला उपर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड आफैले विभिन्न मितिमा संचालक समितिको बैठकको निर्णय अनुसार सर्वोच्च अदालत साथै उच्च अदालतमा पुनरावलोकनको मुद्दा दायर गरिसकेको छ। शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन र संरक्षण गर्नु राज्यको प्राथमिकता र दायित्व रहेको महासंघले जनाएको छ। उद्योगहरूलाई निर्वाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्ने दायित्व औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको रहेको महासंघको भनाइ छ।
4: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तानमा पछिल्लो पटक 485 अफगानिस्तानका शरणार्थीहरू स्वदेश फिर्ता भएका छन्। शरणार्थीका रूपमा विभिन्न जेलमा बस्दै आएका उनीहरू स्वदेश फर्किएको पाकिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी मन्त्रालयले जनाएको हो। मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार 457 शरणार्थी तोरखाम नाका हुँदै तथा अन्य 28 स्पन बोलदार्क नाका भएर अफगानिस्तान गएका हुन्। रिहा गरिएका व्यक्तिहरूमा परिवारका सदस्य तथा व्यक्तिगत रूपमा बसोबास गरिरहेका अफगान नागरिक रहेको समाचारमा उल्लेख छ। शरणार्थी प्रमाणित हुने वैधानिक कागजात नभएको आरोपमा पक्राउ गरी उनीहरूलाई जेलमा राखिएको थियो। मन्त्रालयका अनुसार स्वदेश फर्किएका नागरिकहरूलाई आवश्यक मानवीय सहायता उपलब्ध गराएर पठाइएको हो। यसैबीच मन्त्रालयले अन्तर्राष्ट्रिय संस्थाहरूलाई आप्रवासी तथा शरणार्थीहरूको सहयोगलाई निरन्तरता दिन एवं उनीहरूको स्वदेश फिर्ता प्रक्रियालाई सहज बनाउनका लागि सुरक्षित र मानवीय वातावरण सुनिश्चित गर्न अपील गरेको छ।
2: लगातार दुई दिनका लिडर भवन नगर कोटेलाई एक स्ट्रोकले पछि पार्दै सुभाष तामाङ सूर्य नेपाल प्रिमियर गोल्फ च्याम्पियनशीपको शीर्ष स्थानमा उक्लन सफल भएका छन्। सुभाषले समग्रमा 15 अण्डर 231 स्कोर गर्ने क्रममा आज 7 अण्डर 65 उत्कृष्ट स्कोर दर्ज गरे। सुभाषले भवनलाई एक स्ट्रोकले पछि पार्दा उपाधि होड निकै रोमाञ्चक बनेको छ। शुक्रबहादुर राई र एमएचआर सद्भाव आचार्य सुभाष भन्दा 3 स्ट्रोकले पछि छन्। सुभाषले आज बोगी सहित 7 अण्डरको उत्कृष्ट स्कोर बनाउने क्रममा फ्रन्ट 4 अण्डर 32 स्कोर निकाले। भुवनले आज 1 अण्डर 71 खेल्दा समग्रमा 14 अण्डर 202 सहित दोस्रो स्थानमा तल झरे। शुक्र र एमेचर सद्भाव समग्रमा 12 अण्डर 204 सहित संयुक्त रूपमा तेस्रो स्थानमा रहे। एमेचर तर्फ सद्भाव शीर्ष स्थानमा रहँदा राहुल दोस्रो, तेन्जिङ तेस्रो र वाङसेन चौथो स्थानमा रहेका छन्। अन्तिम 18 होलको खेल भोलि हुनेछ। अवस्था यसैसँगै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन हेर्न सकिन्छन्। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथ म उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दीपशिखा र नवीन बिदा हुन्छौ। नमस्कार।

0: sama tu account open activate only karobar sachile sanga busy life easy banau dai harak din global smart plus life ko tesma banking
1: google only bank sabai ka lagi bank
2: तिम्रो धड्किन्छ मान्छे थल्किन्छ खुट्टा चिम्ली बम्छ मुखैमा पर्किन्छ पिरो फैलिन्छ मुटु थर्किन्छ खुट्टा चिम्ली बम्छ.
3: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो.
4: आयो सबको घर घरमा.
5: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा.
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz.
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा. सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली. सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्. रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ.
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online.
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ.
8: संकट सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ.
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ.
8: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि.
9: सम्पर्क नम्बर 0295906667 र 98 4 20 22 6 67.
10: तिमी उठ्ने बेला भएन भनेको. तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो.
11: ए, अब त जानै पर्ने भएन नि. हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ. प्रोप्राइटर रविन्द्र खत्री. सम्पर्क नम्बर 0295605680, 99520165580 र 99421-08181. धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खानबारी 1, संखुवा सभा.

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज। CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विजित दिशामा ओमान जान लागेका 27 महिला विमानस्थलबाट नियन्त्रणमा। यस वर्षको प्री मनसूनमा 45 वर्ष यताकै धेरै पानी। मनसून भित्रनु अघि सरकारको उच्च सतर्कता।
2: हजुर, अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो तयारी गर्नु भएको छ।
1: सामाजिक सञ्जालमा भ्रामक औषधि विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी। आचार संहिताभित्र रहेर मात्र चुनावी गतिविधि गर्न रासोपाका कार्यकर्ताहरूलाई निर्देशन। चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन।
3: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु।
1: विद्युतीय राहदानी प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारको अनुसन्धानको घेरामा। विदेशमा उपचारहरत रहेको भन्दै राणाद्वारा बयान दिन थप समयको माग। पूर्वाधार र सेवामा जोड़ दिँदै काठमाडौँ महानगरको 25.88 अर्ब बजेट प्रस्तुत।
4: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरिएको मार्गचित्र समेतलाई आधार मानि तयार गरिएको छ।
1: रूसको राजधानी मस्कोमा युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण। फिफा विश्वकप अन्तर्गत समूह बी को खेलमा भोलि बिहान क्यानाडा र कतार खेल्दै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्राथमिकता बनाएको हो भने अब त्यसलाई व्यवहारमा चरितार्थ बनाएर नागरिकको मन जित्ने काम गर्न सक्नुपर्दछ। यसलाई जिम्मेवारीलाई हल्काको रूपमा लिनुहुँदैन। मन्त्री तथा सांसदहरूको फजुल खर्च र तडक भडकपूर्ण जीवन सामान्य जनताको जस्तो हुनुपर्दछ। आफ्नो मत खेर गयो भनेर पछुताउने नागरिकको संख्या बढ़दै जानु दुखद कुरा हो। त्यसैले पुराना दलकै अवस्थामा पुगिन्छ भनेर नयाँ दल सजग हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
6: यस वर्षको प्री मनसूनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जनाएको छ। विभागले सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्क आधारमा विश्लेषण गर्दै आएको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै वर्षा भएको रेकर्ड भएको थियो, तर यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको छ। विशेषज्ञहरूका अनुसार प्री मनसूनमै अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभावसँग पनि जोड़िएर हेरिएको छ। यसले बाढ़ी, पहिरो र डुबानको जोखिम बढ़ाउन सक्ने भएकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन्। यसैबीच आगामी मनसूनलाई लक्षित गर्दै सरकारले विपद प्रति कार्य तयारीलाई तीव्र बनाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विभिन्न निकायसँग छलफल गर्दै प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसून भित्रन सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रति कार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसून पूर्वानुमान अनुसार यस वर्ष सरदर भन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा एकैपटक अत्यधिक वर्षा हुन सक्ने भएकाले पनि पूर्व तयारी अघि बढ़ाइने बताउनुभयो।
2: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसुन जस्तै जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसुन पूर्वानुमान दिया छ, अब कस्तो मनसुन हुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्ने, मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने चाहिँ अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको उहाँहरूले आफ्नो तयारी गर्नुभएको छ।
6: प्राधिकरणको बैठकमा गृहमन्त्री सुदन गुरूङले मनसुनजन्य विपदका लागि प्रतिकार्य पूर्व तयारीलाई बलियो बनाउनुपर्ने बताउनु भएको थियो। गृहमन्त्री गुरूङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले भोलिबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम कार्यक्रम सञ्चालन गर्ने भएको छ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुकी 5:30 बजे हेलो मौसम प्रसारण गर्ने भएको हो। सो कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल तथा देशभरका विभिन्न सामुदायिक रेडियोमा सुन्न सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। आज बसेको रासोपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने तथा आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार गरिएको देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो।
7: यो निर्वाचन आचार संहिताभित्र पनि रहने गरी निर्देशन गरिएको छ। विशेष गरी पार्टीको महाधिवेशनमा समय अगावै आवश्यकता भन्दा बढी अलिकति प्रचार प्रसार भएको हो कि भन्ने जस्तो कुराहरू पनि आएको थियो। त्यसो नगरिकन पार्टीलाई सौहार्दपूर्ण रूपमा एक ढिका राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहितात्र रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ।
6: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्ने र लेबी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधान सँगै अलैची, सुपारी, बेसार, अदुवा, कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
3: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु। त्यस्तै अन्य नगदे बाली सुपारी, अलैची, अदुवा, बेसार, कफी, स्टिल आदिको मूल्य निर्धारण र यसको बजार व्यवस्थापन पनि प्रायोरिटीको आधारमा यो सरकारले गरोस्।
6: राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि बुढानीलकण्ठ स्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगाल स्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराउनु भएको छ। आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले उपचारका कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने बेहोरा इमेल मार्फत पठाउनु भएको आयोगले जनाएको छ। गत फागुन 13 गते उपचारका लागि देउवा पति सिंगापुर जानुभएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकूत सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज झिकाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शर्मा सहित कर फर्च्युट आयोगका तत्कालीन अध्यक्ष लुम्बुध्वज महत र सदस्य उमेश सरकार विरूद्ध 10,02,19,01,824 रूपियाँ राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप छ। भिजिट भिसाका नाममा खाड़ी मुलुक जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। गैराती फ्लाई दुबईको फरक फरक उडान हुँदै ओमान जान लागेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले कसले र किन पठाउन लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सीआईएनसँग बताउनुभयो।
8: समस्या भोलि पर्न सक्नुहुन्छ भन्ने प्रबल सम्भावना देखियो र उहाँहरूलाई एयरपोर्टले नियन्त्रण गरेर हाम्रो जीवन लाग्यो, हामीले अनुसन्धान गरिरहेको छौँ। अब उहाँहरूले चाहिँ हामीलाई हिसाबले आफै पनि पीडित जस्तो लाग्छ हामीलाई, है अब सोधपुछ अनुसन्धान भइरहेछ र उहाँहरूबाट त्यो पठाउने मान्छेहरूले चाहिँ उहाँहरूको डकुमेन्टहरू पुलिस रिपोर्टहरू जतिपय डकुमेन्टहरू धेरैको फेक बनाएको छ, फेक डकुमेन्ट बनाएर पठाउनु लाग्छ। त्यो हामी डकुमेन्ट पनि चेक गर्यौँ, त्यो डकुमेन्ट चेक गर्दा फेक देखियो र अब फर्दर अनुसन्धान गरेर त्यो डकुमेन्टहरू बनाउने त्यसरी चाहिँ फ्रड गरेर मान्छे पठाउनेहरू को को छ उहाँहरूलाई चाहिँ राखेर हामीले अहिले अनुसन्धान गरेर त्यो मान्छेहरूको नाम खुलाउनलाई उहाँ राख्यौँ।
6: सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न औषधि जन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। द्वन्द शुरू भएता अहिलेसम्मकै ठूलो आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मस्को आसपासका क्षेत्रलाई लक्षित गरी करिब 200 ड्रोन प्रहार हुँदा आकाशमा बाक्लो धुवाको मुस्लो देखिएको थियो भने आक्रमणमा 17 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत समूह बीको खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। बिहान 4:15 खेल शुरू हुनेछ। कतारले आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। क्यानाडाले पनि बोस्निया तथा हर्ज गोविनासँग बराबरी खेलेको थियो। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले विभिन्न अड्कल शुरू गरेका छन्।
1: सुशीला श्रेष्ठ। हजुरको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो,
9: जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि एकदमै कम भयो। हामी बिचका मान्छेलाई एकदमै गाह्रो थियो।
1: यातायात खर्च र समयको बचत रिपोर्टसँगै संसदमा सांसदको प्रस्तुति र जनताको आशा संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्। र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25,88,00,00,000 बराबरको बजेट पेश गरेको छ। आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नु भएको हो। बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने कुनावासी कोल्टीमा प्रशासनिक सेवा पाउँदा खुशी भएका छन्।
13: बाजुराको हिमाली गाउँपालिका तीन युनाका गोरख बहादुर रोकाया नागरिकताको प्रतिलिपि लिन कोल्टी पुग्नुभयो। उहाँ सदरमुकाम मार्तडीको कष्टकर र महँगो यात्रा सम्झिँदै कोल्टीमा नै नागरिकता पाउँदा सजिलो भएको बताउनुहुन्छ।
9: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको पहिलाको तुलनामा अहिले एकदमै सहज भएको छ। किन भनेपछि अब नजिकै भयो, जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो, अहिले त अब बिस्तारै सड़क सञ्जाल पनि जोडिन लागेको छ। योभन्दा अगाडि चाहिँ सड़क पनि त्यति पुगेको थिएन, हामीले सिधै धुलाचौरसम्म हिँड्दै आउनु पर्थ्यो। त्योभन्दा अगाडि त अब रोड नै पुगेको थिएन, अनि अलिकति सहज भएको छ।
13: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुर्णावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तीन दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15 हजार खर्च गरेका पूर्णवासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुशी भएका छन्। जगन्नाथ गाउँपालिका साथ नाराकोटका तपेन्द्र भण्डारी।
14: राम्रो भयो अहिले, किनकि 4-5 दिन 2-3 दिन तुर्नु पर्थ्यो, अहिले एकै दिनमा हामी मजाले घर पुग्छौँ। खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो, कामको व्यस्त हुँदैन, मजाले काम भइरहेछ। यो पुग्नु हामीलाई लाग्छ अब 2-2.5-3 घन्टा लाग्छ। हाम्रो त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो हुन्थ्यो, कहिले 2 दिन कुर्नु पर्थ्यो। कम खर्चमा काम बनिरहेछ। पहिला त अब 10-15 हजार रुपियाँ खर्च हुन्थ्यो, यति बेला त अब केही नै भयो। हामी बेलुका घर पुग्यो भनेपछि 2-4 हजार।
13: कुर्ना क्षेत्रका स्थानीय वासीको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको कार्यालयबाट दैनिक करिब 100 जनाले सेवा लिने गरेका छन्। इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्र बहादुर शाही।
15: वैशाख 1 गतेबाट उद्घाटन भयो, 1 गते उद्घाटन भएको, 2 गतेबाट चाहिँ राष्ट्रिय परिचय पत्र शुरू भयो र प्राविधिक कारणले गर्दा हामीले 8 गते मात्रै नागरिकता शुरू गर्यौं र 8 गते यता कन्टिन्यू नागरिकता जारी भइरहेछ। अहिले हामीले यसबाट दिने सेवा भनेको चाहिँ राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता र सिफारिसहरू। सिफारिसमा चाहिँ जनजाति, दुर्गम तथा पिछडिएको क्षेत्र, अनि त्यसपछि खसारे, त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथर फरक परेको, अहिले हामीले यति नै गरेका छौँ। सीमित स्रोत र साधनका बीच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ। जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ, त्यसले फिर्ता गर्छौँ हामीले घरमा। बत्ती आउने जाने हुन्छ, धेरै कुराहरू बिग्रिया हुन्छ, डकुमेन्ट सुधार्नु पर्यो। दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीलाई सीमित स्रोत साधनले सकिरहेको छैनौँ। सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ, बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेका छौँ।
13: वैशाख 1 गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख 2 मा राष्ट्रिय परिचय पत्र र 8 गतेबाट नागरिकता सहित प्रशासनिक सेवा शुरू गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीय वासीको जीवनस्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा।
16: तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
1: बोली भन्दा पनि कामको पर्खाईमा नागरिक संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्क हो
1: देश खुशीको कनेक्शन
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
4: तपाईका दैनिक भोगाई तपाईका प्रश्न तपाईका सुझाव अब जोडिनेछन्

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संस्था सभा 95.5 मेगाहर्ज
1: बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरे कार्यक्रम हेलो सांसद
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
6: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेछु।
7: यहाँलाई हार्दिक धन्यवाद छ।
6: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
7: यो परिस्थिति अनुसार अगाडि बढेको, स्वाभाविक होइन। परिस्थिति जे माग्यो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्दो बल्दो समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
6: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिकाटी पनि हो?
7: म कहिले पनि कुनै विषयमा तयारी गर्दिन, म सोतै जान्छु होइन। त्यहाँको परिस्थिति के छ सोचलाई अगाडि बढाउँछु।
6: कतिको सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ, जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
7: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो। एक कल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पीएसएको सेलेरीमा मेरो फोन म आफै उठाउँछु, र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
6: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
7: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त। तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुनसम्म त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन, त्यसले गर्दा जनता त खुसी हुँदैन। रिसँगसँगै उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैनौ, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
6: अनि

0: छ संसदमा?
1: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
2: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिन छोडिदिने, अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ।
1: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
2: अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नुभयो। यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
1: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौं भने अहिले बजेटसँगले छलफल छ, हामी छलफलले भाग लिनुपर्छ, यसकारणले भाग लिनुपर्छ। जनताका जल्ला बल्ला थुप्रै समस्या नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री वीरेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौमसत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्री जवाफ दिनुपर्छ हामीले भनेको छौँ, रेकर्ड पनि हटाउनुपर्छ हामीले भनिरहेको छौँ। यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरा अगाडि लैजाउँ भने हामी अगाडि बढ़िरहेछौ।
2: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
1: सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्। हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेको छौँ।
2: तर परराष्ट्र मन्त्रीले त भनिसक्नुभयो त, उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर,
1: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि छैन, सब आम नेपाली जनतालाई थाहा छ नि त। हामीले यति भन्यौं, अब गल्ती नै हो भने उहाँले चाहिँ सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि।
2: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक तहहरू? क्या
1: हाम्रो सामान्य प्रधानमन्त्री वीरेन्द्र शाह कसो कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या। अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भनेन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन। तर चिज हो, मलाई के लाग्छ, रवि लामिछानेले यसो भन्नुभयो जस्तो मलाई लागेको छैन। अब कसरी उहाँले भन्नुभयो त्यो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ।
3: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। आगामी मनसूनलाई लक्षित गरेर सरकारले विपद प्रतिकार्य तयारीलाई तीव्रता दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ। राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर दुई भ्रष्टाचारका मुद्दामा विशेष अदालतले कागज झिकाउन आदेश दिएको छ। पीजी भिसाका नाममा खाड़ी मुलुकमा जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल मार्फत आधारहीन र भ्रामक विज्ञापन प्रकाशन नगर्न विज्ञापन बोर्डले आग्रह गरेको छ। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। र फिफा विश्वकपमा समूह बी को खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितललाई धन्यवाद। भोलि असार 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 9865349444
5: र 0295901055।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खुल्ने, दाँत सफा गर्न्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने पिच दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनोकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226667।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनः हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आयमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
10: प्रोप्राइटर सुनु एन भीमका दाइली।
9: सम्पर्क 0291400084 र 98040485।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air, online.
15: हेरन बिस्नु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
18: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: होइन, यो खादरी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त। ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423 18049.

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौ, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: मनसून भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो, जोखिमको आकलन। त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
3: को थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
1: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौं। तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
1: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
5: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सकाभेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
6: अबको यो नयाँ आर्थिक

0: छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसत भन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौं।
1: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2.25 लाख व्यक्ति नै प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो, यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरूद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ, होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि। ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पनि राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
0: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
1: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
0: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसूनका क्रममा हुने तयारी भन्दा यस पटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन्थ्यो भाइ?
1: पहिलाको जुन मनसूनको अवधि हुन्छ त्यो अवधिमा

0: नदीको बहाव बढ्छ भन्ने सब थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
1: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकारी र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए, त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
0: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ, हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ, अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो एलयुओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ, पहिलो सम्बोधन उहाँहरूले नै गर्ने

0: र उत्कृष्ट बन्छ सधैँभरि नियोली नियो क्वालिटी लिभिङ
1: हामी गृहिणीको नम्बर वन चोइस हर पल रिच राइस
2: आयोजना गरौँ।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: शुभ समाचार।
2: पुस्तौंदेखि जमीनको छेउछाउमा खेर गइरहेको तिर्खुलाको जरा अहिले स्थानीयका लागि आय स्रोतको माध्यम बन्दै गएको छ। यहाँका नौवटै स्थानीय तहमा तिर्खुला प्रशस्त मात्रामा पाइन्छ। यहाँका स्थानीयले यसको फल खाने तथा दाउराका रूपमा मात्र प्रयोग गर्दै आएका थिए। पछिल्लो समय जराको माग जिल्ला बाहिरबाट हुन थालेपछि जराको खोजी हुन थालेको हो। कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने यहाँका महिलाले अहिले यसको जरा घरमा ल्याउने र त्यसलाई ठेकेदारसँग बिक्री गर्दछन्। उनीहरूको लागि अहिले यो जरा रोजगारीको माध्यम समेत बनेको छ। बाजुराकी स्थानीय रमिता रोकायाले जमीनको घर छेउमा रहेको तिर्खुला अहिले बिक्री हुन थालेपछि आर्थिक उपार्जनका लागि सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो, तिर्खुला जेठ र असारको महिनामा पाक्छ। यसको फल मिठो पनि हुन्छ। यो दाउराका रूपमा ल्याइने गरेका थियौं। यसको दाउरा खासै बिक्री हुँदैनथ्यो। अहिले यसको जरा बजारमा माग हुन थालेपछि आर्थिक कमाईमा सहज भएको छ। तिर्खुला वनमा प्रशस्त पाइए पनि निकाल्न पाइँदैन। अहिले हामीले निजी वन तथा आफ्नो जमीनको छेउछाउमा रहेको तिर्खुलाको बोटबाट जरा निकाल्छौ, रोकायाले बताउनुभयो। तिर्खुला प्राय यहाँका औल र लेकमा बढ़ी पाइन्छ। यसको जरा खासै ठूलो हुँदैन। यसको जरा र बोक्रा घाउ खटिरा, आँखाको रोग, कमलपित्त र ज्वरो कम गर्न प्रयोग गरिन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारले राणालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन भन्दै बुढा नीलकण्ठ स्थित उनकै निवासमा सूचना टाँसेको छ। तीन दिनभित्र बयान दिन नआए कानून बमोजिम कार्यवाही हुने सूचनामा उल्लेख गरिएको छ। भदौ 23 र 24 गतिको जयन्ती विद्रोहका क्रममा खण्डहरमा परिणत निवासमा अख्तियारको टोलीले बुधबार सूचना टाँसेको हो। यो सूचना बुझेको वा तपाईँको घर दैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र यस आएको महाशाखा नम्बर 12 कोठा नम्बर 12 टंगाल काठमाडौँमा उपस्थित हुन आउनुहोला, नआए कानून बमोजिम हुने सूचनामा भनिएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी राणाका नाममा उनकै निवासमा टाँसिएको सूचनामा भनिएको छ। यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजू राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकाले यो सूचना बुझेको वा तपाईँको घर दैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र यस आयोगको महाशाखा टंगाल काठमाडौँमा उपस्थित हुन आउनुहोला भनी सूचनामा भनिएको छ। अख्तियारले पठाएको पत्र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले असार 2 गते नै बुझेका छन्। गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शनमा देउवा निवास खण्डहर बनेको छ। निवास बस्न योग्य नभएपछि महाराजगंज बस्दै आएका देउवा दम्पति गत फागुनमा उपचारका लागि भन्दै विदेश गएका उनीहरू अहिलेसम्म स्वदेश फर्केका छैनन्। विगतमा सरकार र सत्तामा रहँदा विभिन्न अभियोगमा देउवा दम्पति जोड़िएको जनाउँदै वर्तमान सरकारले गिरफ्तार गर्ने तयारी गरेको थियो। त्यसैगरी देउवा दम्पति विदेशमा नै रोकिएको जनाइएको छ। उनीहरू हाल हङकङमा रहेको र स्वदेश फर्किने वातावरण बनाइदिन सरकारलाई आग्रह गर्दै आएको निकटहरूले दावी गरेका छन्। सोही बेला अख्तियारले पासपोर्ट खरिद अनियमितता प्रकरणमा आरजूलाई बयानका लागि पत्र काटेको छ। राहदानी छपाई प्रकरणमा अख्तियारको टोलीले ठेक्का पाएको कम्पनीको सर्भर क्षमता, छाप्ने मेसिनको प्राविधिक योग्यता तथा टेण्डर सम्बन्धी प्रक्रियामै अनियमितता भएको आशंकामा छानबिन गरिरहेको छ। खण्डहर निवासमा आरजूका नाममा म्याद तामेल शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
2: सरकारमाथि संवैधानिक पदाधिकारीलाई धम्काएको गम्भीर आरोप शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सरकार गठन भएको तीन महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री परिषदका सदस्यहरू एकपछि अर्को विवादमा तानिएका छन्। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै दुई तिहाई मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा चैत 13 गते वर्तमान सरकार गठन भएको थियो। पुराना राजनीतिक दलहरूप्रति वितृष्णाको प्रतिविम्बको रूपमा नागरिकले ठूलो आशा र विश्वास गरेर रासोपालाई अनपेक्षित मत दिएका थिए। तर नागरिकको आशा र विश्वास विपरीत बालेन्द्र नेतृत्वको सरकार गठन भएको छोटो अवधिमै ठूलो विवादमा मुछिएका छन्। सदनमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र मन्त्रीहरूका अभिव्यक्ति तथा कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा पनि विपक्षी दलका सांसदहरूले संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकेदारलाई खुट्टा भाँच्ने धम्की दिने र कर्मचारीहरूलाई आतंकित बनाउने काम भइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद नरेन्द्र कुमार केरूङ, विपक्षी दल नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेल र नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश कुमार मल्लले संवैधानिक निकायका पदाधिकारी र कर्मचारीलाई प्रधानमन्त्री कार्यालयबाटै धम्की दिएको भन्दै सदनमा प्रधानमन्त्रीको जवाब माग गरेका हुन्। साथै उनीहरूले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेका छन्। अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको बारे जवाब चाहिन्छ कंग्रेसको माग रहेको छ। यता सरकारका गतिविधिले राम्रो संकेत दिएको छैन एमालेको प्रतिक्रिया, सत्तापक्षले कुनै आग्रह सुनिरहेको छैन नेकपाको भनाई। त्यस्तै विवादित बोलीबारे पूर्वाधार मन्त्रीको स्पष्टीकरण व्यवसायलाई हतोत्साही गर्न खोजेको होइन, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउन सभामुखको आनाकानी, भारत र चीनको भ्रमणले राष्ट्रिय हित प्रवर्धनमा योगदान, यो खबर र यससँगै अन्य खबरका मुख्य बुदाहरू थिए। सरकारमाथि संवैधानिक पदाधिकारीलाई धम्काएको गम्भीर आरोप, संसदीय छानबिन समिति गठन गर्न विपक्षीको माग शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: पहिलो महाधिवेशन गर्न गइरहेको सत्तारूढ़ रासोपामा सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढ़ाइने भएको छ। यसअघि 16 पदाधिकारीमा 6 मात्र सभापतिले मनोनयन गर्न पाउने प्रस्ताव गरिएकामा रासोपाको बिहिबार बसेको सचिवालय बैठकमा त्यो संख्या बढ़ाउनु पर्ने र एकता तथा समावेशनबाट पार्टीमा जोड़िएकालाई पनि नेतृत्वमा ल्याउने बाटो खोल्नुपर्ने विषयमा छलफल भएको हो। असार 2079 स्थापित रासोपाको पहिलो महाधिवेशन 7-9 असारमा चितवनमा हुँदैछ। एकताको मर्म समेट्न कस्ता विधि अपनाउने भन्ने विषयमा छलफल भएको छ। जिल्ला र प्रदेश अधिवेशनबाट प्रतिनिधि एवं नेतृत्वमा पुरानी मान्छे आए, एकताबाट जोड़िएका नयाँ आएनन् भन्ने स्वर छन् रासोपाका एक पदाधिकारीले भनेका छन्। सहमति र विश्वासमा काम गर्नुपर्छ, एकताको महाधिवेशन होस् भन्ने हिसाबले नेतृत्वमा संख्या मिलाउन सभापतिले मनोनयन गर्ने संख्या बढ़ाउने कुरा आएको छ उनको भनाई छ। पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह, पूर्व विवेकशील सांसद पार्टी थरूहर थारूवान अभियन्ता उज्यालो नेपालमा नफर्किएका नेताहरू लगायतलाई पार्टी नेतृत्वमा व्यवस्थापनका लागि पदाधिकारी र केन्द्रीय समिति सहमतिमै चयन गर्न मनोनयनको प्रावधान विधानमा राख्न लागि छ। समायोजनबाट आएका साथीहरू फिल्डमै गएर टिक्न सक्ने थोरै छन्, त्यो हुँदा पार्टी एकता सहमति र समायोजनको मर्म नदेखिएला कि भन्ने भएको छ नेताहरूले बताएका छन्। एकताको महाधिवेशन बनाउन केन्द्रीय सदस्य संख्या बढ़ाउने, मनोनित संख्या बढ़ाउने र सहमतिमै पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने बारे छलफल भएको छ। त्यसको अन्तिम निर्णय भने महाधिवेशन अघि चितवनमा बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ। रासोपाको पहिलो महाधिवेशन सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य बढ़ाइदै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
2: शरीरमा गोली न्यायको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। आम बुझाइ छ राष्ट्रपाको झण्डै दुई तिहाई जनमतको जग गत वर्षको जेनजी आन्दोलन हो। बालेन्द्र शाहलाई काठमाडौँ महानगरको मेयरबाट प्रधानमन्त्री बनाएको पनि त्यही आन्दोलनले हो, तर सोही आन्दोलनका घाइतेले प्रधानमन्त्री शाहलाई भेट्न पाएका छैनन्। घाइतेहरू प्रधानमन्त्री भेट्न सिंहदरबार धाएकै तीन महिना पुग्न लाग्यो। शाहको सचिवालयसँग समय मिलाउन आग्रह गरिरहेका छन्, तर प्रधानमन्त्रीले समय दिएका छैनन्। प्रधानमन्त्रीले भेट नदिएपछि घाइतेले मंगलबार गृहमन्त्री सुधन गुरूङलाई भेटेर समस्या राखेका छन्। बल्ल तल्ल समय दिएका उनले पनि जेनजी मुद्दा र घाइतेका समस्या समाधानमा ठोस निर्णय भने दिन सकेनन्। त्यसैले सरकारबाट उनीहरू खासै सन्तुष्ट छैनन्। राष्ट्रिय राजनीतिमै उथल पुथल गरेको जेनजी आन्दोलनका घाइतेलाई सरकारले बिर्सिएको गुनासो गुरूङसँग पोखेर घाइतेहरूले भेट टुंग्याएका थिए। गत भदौ 23 र 24 गतेको आन्दोलनका कतिपय घाइते अहिले पनि अस्पतालको शैयामा छटपटाइरहेका छन्। सयौं घाइतेहरू नियमित चेक जाँचका क्रममा अस्पताल धाइरहेका छन्। घाइते जेनजी नेपालका अध्यक्ष बादल राईको भनाई छ, अधिकांश घाइतेको आर्थिक अवस्था कमजोर छ। उनीहरूलाई बिहान बेलुका हातमुख जोड्नका लागि समस्या भइरहे पनि सरकारले व्यवस्था गरेको छ। घाइते समिता कार्की भन्छिन्, प्रधानमन्त्री भएको तीन महिना पुग्न लाग्दा पनि बालेनको सत्तारोहणले जेनजी घाइतेको समस्या छुन सकेन, उनलाई हामीसँग भेट्न समय समेत छैन। यसै गरी घाइते संजीव झाको भनाई छ, जिउमा 5-6 गोली भएकालाई सामान्य घाइतेमा राखिएको छ। हरेक 15 दिनमा इन्जेक्सन लगाउनु पर्ने बिरामी पनि सामान्य सूचीकरण गर्नु सरकारको बदमाशी हो। शरीरमा गोली न्यायको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो।
1: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै बिहिबार विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित दुई आश्रित विधेयक पारित प्रक्रिया भने बाँकी छ। आर्थिक विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 शुक्रबारको प्रतिनिधि सभाबाट विचार गरियोस् प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र विधेयकको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नभएमा प्रतिनिधि सभाले पारित रूपमै विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21.24 अर्ब रूपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालुतर्फ 12.70 अर्ब र पुँजीगततर्फ 4.31 अर्ब र वित्तीय व्यवस्थापनमा 4.22 अर्ब रूपियाँ विनियोजन भएको छ।
2: ऋण तिर्नकै लागि ऋण लिँदै सरकार, कान्तिपुर दैनिक खबर लेख्छ। सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। भुक्तानी दायित्व निरन्तर बढ़दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनुपर्ने भएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा प्रस्तुत गरेको आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत समेत राजस्वबाट 14.5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट 61.74 अर्ब रहने उल्लेख गरेका छन्। बाँकी 6.57 अर्ब 29 करोड़ रूपियाँको स्रोत भने ऋणलाई बनाएका छन्। वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड़ र आन्तरिक ऋणबाट 4.10 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य छ। अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्ष 2.45 अर्ब 99 करोड़ आन्तरिक ऋणको सेवा भुक्तानी हुनेछ। त्यसबाहेक आन्तरिक ऋणको ब्याज भुक्तानी र वैदेशिक ऋणको सावा ब्याज भुक्तानी गर्ने दायित्व पनि सरकारको रहन्छ।
1: सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि सड़क पूर्वाधार तथा शहरी पूर्वाधारमा 2.86 अर्ब 48 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै शहरी तथा सड़क निर्माणका लागि करिब 11.5 खर्ब रूपियाँको ठेक्का लगाउने तयारी गरेको छ। हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अपुग हुने भएकाले 3 वर्षको योजना सहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधारतर्फ करिब 5 खर्ब रूपियाँ, शहरी पूर्वाधारतर्फ करिब 6.5 खर्ब रूपियाँ बराबरका आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनु भएको छ। बजेट पुस्तिकामा वार्षिक रूपमा रकम कम देखिए पनि योजनाको समग्र आकार निकै ठूलो छ। बिहिबार संसदमा मन्त्री लम्सालले भन्नुभएको छ, 3 वर्षभित्र 11.5 खर्ब योजना कार्यान्वयनमा लैजान्छौ। उहाँको भनाइ छ, आगामी आर्थिक वर्षका लागि पाउने 3 खर्बको बजेट सार्वजनिक गरे पनि 3 वर्षका लागि बजेट बनाएको मन्त्री लम्सालको दावी रहेको छ। वार्षिक बजेटको सीमाभन्दा माथि उठेर 3 वर्ष कार्य योजना कार्यान्वयन गर्ने नीति लिएको